0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
8: हेलो के छ तेरो खबर
9: ठिक छु यार सन्चै छस्
8: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप कुर्ती किन्नु छ
9: मैले पनि किन्नु छ के सँगै किनौ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसायी अनुसारको बेसी पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाम न
8: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-67-887
12: तन्ना आजै फेरि हाल्नुहोस्
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 9 गते शुक्रबार, तदनुसार सन् 2026 सेप्टेम्बर 25 तारीक, नेपाल सम्बत 1146 भदौ शुक्ल पक्ष चतुर्दशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। संयुक्त राष्ट्रसंघको महासभामा केही बेरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाह, जलवायु परिवर्तनले पुर्याएको क्षतिबारे आवाज उठाउने। कंग्रेसको 630 पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज 13 भित्र गर्न निर्देशन। कार्बन लाभ लिन सामुदायिक वन समूहको अभिलेख अध्यावधिक हुनुपर्नेमा जोड़, यसका लागि स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता आवश्यक। भदौ 23 र 24 को घटनामा निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न एमालेको माग। ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्नु राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको ठहर। पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन, स्थायी कमिटिमा 7 जना मनोनित। जीसस कास्कीमा गैर सरकारी संस्थाको वार्षिक समीक्षा शुरू, समीक्षा बैठक 2 दिनसम्म चल्ने। कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय, देशभर ठूलो पानी पर्ने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति ईरानको कड़ा प्रतिक्रिया, एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनाधिकृत पहुँच बनाएको खुलासा र विश्वौं एसियाली खेलकुदमा चीन 47 स्वर्ण सहित शीर्ष स्थानमा, नेपालको खातामा 81, नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डो वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59321, 061-581-871।

सरकारले स्वास्थ्यकर्मीमाथि हातपात गरी जरिवाना तिरेर उम्किने कानूनी व्यवस्था बदल्ने तयारी गरेको छ। स्वास्थ्यकर्मीलाई कुटपिट वा शारीरिक चोट पुर्याउनेलाई 5 वर्षसम्म जेल हाल्ने गरी कानून संशोधन गर्न विधेयक अगाडि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गराउनु भएको छ। विधेयकमा स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाका कर्मचारी तथा अध्ययनरत विद्यार्थीमाथि हुने हातपात र हिंसामा अहिलेको भन्दा कड़ा सजाय प्रस्ताव गरिएको छ। प्रचलित व्यवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट वा हातपात गरेमा जरिवानाको व्यवस्था छ। तर प्रस्तावित संशोधनले त्यस्तो कसुरमा 2 देखि 5 वर्षसम्म कैद र 2 लाखदेखि 5 लाख रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अगाडि सारेको छ। गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको थियो। अब एमाले वहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ। याद रहोस्, एमालेको विधानमा यो पद भने छैन। 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो। वहाँ अघि राष्ट्रपति हुनुभएका रामवरण यादव विगतमा कंग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि स्वतन्त्र छविसहित जीवनयापन गरिरहनु भएको छ। भण्डारीले आफू एमालेको अध्यक्ष बन्ने सम्भावना टरी नसकेको बताउनु भएको थियो। शुरूमा वहाँलाई पार्टी सदस्यता दिने बेला अध्यक्ष केपी शर्मा ओलीले जुन स्वागतको भाव देखाउनु भएको थियो, नेतृत्व नै ताक्न थालेपछि वहाँ ओलीले भण्डारीलाई तत्कालीन प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमै बोलाएर मानमर्दन हुने गरी कटाक्ष गरेको टिप्पणी पार्टीभित्रै हुने गरेको थियो। पोहोर 13 असारमा मदन भण्डारीको 74 औं जन्म जयन्तीका दिन पनि त्यस्तै भएको थियो। त्यस्तै वचन सार्वजनिक रूपमा लगाएका थिए। समग्र विषय हेर्दा ओली विद्या भण्डारीलाई जसरी पनि पार्टीमा रोक्न चाहन्छन् भन्ने स्पष्ट हुन्थ्यो।

0: यति बेला देशका अधिकांश भागमा वर्षा भइरहेको छ। मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा मापन भइरहेको छ। यो मौसमी प्रणाली कति दिनसम्म रहला, कुन कुन क्षेत्रमा बाढ़ी र पहिरोको बढ़ी जोखिम छ, यसमा नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले भनेको छ। पछिल्लो 24 घण्टाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने विशेष गरी पूर्वी र मध्य भूभागहरू कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको अवस्था छ। त्यसै गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही सीमित क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ, तर पूर्वी र मध्य क्षेत्रका केही निश्चित ठाउँहरूमा भने भारी वर्षा समेत दर्ता भएको छ। विशेष गरी लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास क्षेत्रमा 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भइसकेको छ। पाल्पा आसपासका केही मापन केन्द्रहरूमा त 160 मिलिमिटर भन्दा बढ़ी पानी परिसकेको छ र त्यहाँ अझै पनि वर्षा जारी नै छ। यो सूचना तयार पारिरहँदा पनि पूर्वी क्षेत्रका अधिकांश भागहरूमा बादल लाग्ने र पानी पर्ने क्रम निरन्तर चलिरहेको छ भने कर्णाली र सुदूरपश्चिममा भने मौसम तुलनात्मक रूपमा केही सामान्य रहेको छ। बिहिबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहिबार राति सड़कमाथिबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो। पहिरो गएको स्थानभन्दा माथि 270 मिटर नयाँ ट्रयाक खोलेर ग्राभेल गरिएपछि गत असोज 1 गतेदेखि मात्रै सड़कमा दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको थियो, तर फेरि पहिरो खसेपछि सड़क पुनः अवरूद्ध बन्न पुगेको छ। काठमाडौँ उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्र जात्रा आज परम्परागत विधि अनुसार विविध अनुष्ठानसहित मनाइँदैछ। हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथ यात्रा, विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृति गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो। मूलत वर्षा, सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। देवी तलेजुको प्रतिनिधिका रूपमा मानिने जीवित देवी कुमारीको रथलाई इन्द्र जात्राका अवसरमा काठमाण्डुका पुराना बस्तीहरू हुँदै नगर परिक्रमा गराइन्छ। यस रथयात्रालाई देवीको नगर परिक्रमा र सर्वसाधारण भक्तजनका लागि प्रत्यक्ष दर्शन तथा पूजा आजाको अवसरका रूपमा लिइन्छ। यसले काठमाण्डुको धार्मिक जीवनमा देवी आराधना, शक्ति उपासना र सामुदायिक सहभागितालाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ। नेपाली कंग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। लोगोमा राखिएको 15:1 पार्टीका नेताहरूको तस्विर राखिएको छ। तस्विरमा विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शमशेर जबरा, गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देवाको तस्विर राखिएको छ। त्यस्तै एकमा चन्द्र र सूर्य पनि राखिएको छ। कंग्रेसले 15 महाधिवेशनको मूल नारा गौरव, गति र गन्तव्य राखेको छ। नेपाली कंग्रेसले अधिकांश उपमहानगर र महानगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ। असोज 7 गतेबाट शुरू भएको गाउँ नगर अधिवेशन मार्फत कंग्रेसमा पालिका तहमा नयाँ नेतृत्व चयन अन्तिम चरणमा पुगेको हो। कंग्रेस निर्वाचन समितिका अनुसार 753 पालिका मध्ये 630 नयाँ नेतृत्व चयन गरिएको छ। 6 महानगरमा 4 नयाँ नेतृत्व पाइसकेका छन्। संघीय राजधानी रहेको काठमाण्डु महानगरपालिकाको सभापतिमा सुशन वैद्य सर्वसम्मत चयन भएका छन्। कंग्रेसको 12 र 13 महाधिवेशनबाट काठमाण्डु जिल्ला सदस्य निर्वाचित भएका उनी 14 महाधिवेशनबाट काठमाण्डु महानगर सचिव भएका थिए। यस्तै कंग्रेसको ललितपुर महानगर सभापतिमा राजु महर्जन सर्वसम्मत चयन भएका छन्। बिहिबार दिउँसो सभापतिका लागि दावी गरेका गणेश भक्त श्रेष्ठ र दिलमान खड्काले समर्थन गरेपछि सर्वसम्मत रूपमा महर्जन सभापतिमा चयन गरिएको हो। भरतपुर महानगरपालिका सभापतिमा बुद्धिकान्त नेउपाने निर्वाचित भएका छन्। पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान विजुक्षे दोहोरिएका छन्। 14 महाधिवेशनबाट सभापति बनेका विजुक्षेले 15 प्रतिस्पर्धामा उत्रिएका आफ्नै कार्यसमिति सचिव गणेश बहादुर थापा र पोखरा 6 निवर्तमान सभापति सन्तोष पौडेललाई पराजित गरेका हुन्। सभापतिमा विजुक्षेले 687 मत पाउँदा सन्तोषले 317 र थापाले 315 मत प्राप्त गरेका थिए। कंग्रेसले 6 महानगरमध्ये काठमाडौँ र ललितपुरमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने भरतपुर र पोखरामा निर्वाचन भएको छ। वीरगंज र विराटनगरको नेतृत्व चयन गर्न बाँकी रहेको छ। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190
2: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास 6-7 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टाइल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0161450424, 98084-46525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817 98025817।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
11: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
13: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा स्त्री रोग,
14: छाला यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
13: फोन 061-572-648-572-849।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625961।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
20: होम केयर सेवा, होम केयर सेवा।
21: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
20: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
20: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
20: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
22: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
23: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत, विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्, रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र,
22: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल, फोन 98-560-010-31, 97-150-010-31, पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
24: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
25: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
24: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
25: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
0: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
24: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
25: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
24: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

स्वागत छ। बाँकी रहेका समाचारहरू। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत 66 जिल्लाका 630 पालिकामा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका अधिकांश वडा अधिवेशन सकिएर गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहँदा 630 पालिकामा नयाँ नेतृत्व चयन भइसकेको हो। यसैबीच देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण असोज 10 गतेका लागि तय भएको प्रदेशसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रभावित हुन सक्ने भन्दै केन्द्रीय समितिले मौसम अनुकूल भए तोकिएकै मितिमा र प्रतिकूल भए असोज 13 गते भित्र अधिवेशन गर्न निर्देश गरेको छ। कार्बन संचित गरे बापत प्राप्त हुने लाभ लिन सामुदायिक वन उपभोक्ता समूहले आफ्नो संस्थागत अवस्था तथा अभिलेख अध्यावधिक राख्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। गण्डकी प्रदेशमा संचालन गरिएको कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गतको परामर्श तथा सचेतना कार्यक्रमको प्रादेशिक समीक्षाका क्रममा सामुदायिक वन उपभोक्ता समूहलाई संस्थागत रूपमा सक्षम र व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिएको हो। सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले कार्बन संचित गरे बापत प्राप्त हुने अतिरिक्त लाभ समुदायसम्म पुर्याउन सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकास आवश्यक रहेको बताएका छन्। संचालन गरिएको कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गतको परामर्श तथा सचेतना कार्यक्रमको प्रादेशिक समीक्षाका क्रममा सामुदायिक वन उपभोक्ता समूहलाई संस्थागत रूपमा सक्षम र

राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ। असोज 5-8 गतेसम्म ललितपुरको भनीमण्डल स्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सरकारका कदमहरूप्रति आपत्ति जनाउँदै प्रस्तावहरू पारित गरेको हो। नयाँ सरकार गठन भए लगतै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्न खोजिएको र मुद्दा चलाउन खोजिएको घटनालाई एमाले राजनीतिक प्रतिशोधको पराकाष्ठ भनेको छ। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चल्ने सो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको हो। प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोस योजना सहित कार्य सम्पादन गर्न आग्रह गर्नुभएको छ। गैर सरकारी संस्थाहरू हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्य सहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन आग्रह गर्नुभएको छ। पारदर्शी र उत्तरदायी संस्थाहरू नै आफ्नो उद्देश्यमा सफल र दीर्घकालीन सेवा प्रवाहमा अब्बल हुने बताउनु भएको छ।

हेम्लामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षासेवी लक्ष्मी शरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्मरण गरिएको छ। हेम्जा साहित्य प्रतिष्ठानको आयोजनामा शिक्षासेवी कवि एवं उत्प्रेरक लक्ष्मी शरण उपाध्याय तथा धर्मपत्नी राधा उपाध्याय पौडेलको स्मृतिमा लक्ष्मी शरण उपाध्याय व्यक्तित्व र कृति परिचर्चा तथा 274 औं शुभ प्रभात काव्यमाला कार्यक्रममा वक्ताहरूले शिक्षालाई समाज परिवर्तनको प्रमुख आधारको रूपमा आत्मसात गर्दै उपाध्यायलाई हेम्जाको शैक्षिक विकासमा पुर्याएको योगदानलाई अहिले पनि प्रेरणाको रूपमा लिने गरिएको बताएका हुन्। गण्डकी प्रदेशमा रहेका सांस्कृतिक सम्पदाको व्यवस्थित अभिलेखीकरण संरक्षण तथा अध्ययनका लागि मानचित्रको प्रयोगलाई थप प्रभावकारी र वैज्ञानिक बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य विषय गोष्ठीमा सहभागी वक्ताहरूले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर अभिलेखीकरण गर्न मानचित्र महत्वपूर्ण माध्यम भएको बताएका हुन्। गोष्ठीमा प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेलले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य विषयमा गोष्ठी पत्र प्रस्तुत गर्नुभएको थियो। प्रमुख आमन्त्रित प्राध्यापक डाक्टर दिल बहादुर छेत्रीले मानचित्रले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर प्रस्तुत गर्नुका साथै संरक्षण अध्ययन र भावी पुस्ताका लागि सम्पदाको वास्तविक पहिचान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ।

वडा तहको संगठनदेखि क्षेत्रीय जिम्मेवारी स्थानीय तहको निर्वाचन हुँदै प्रदेश महाधिवेशन प्रतिनिधि सभाको राजनीतिक अनुभव बोकेका शंकर प्रसाद बासवाला नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर दुईबाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने भएका छन्। लामो समयदेखि नेपाली कंग्रेसको संगठनमा सक्रिय बासवालाले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका छन्। पार्टीको 13 महाधिवेशनमा क्षेत्रीय सचिवका रूपमा सक्रिय रहेका उनी नेपाली कंग्रेसका तर्फबाट स्थानीय तहमा पोखरा महानगरपालिका वडा नम्बर 4 को वडाध्यक्षको जिम्मेवारीमा समेत पुगेका थिए। त्यसपछि पनि पार्टी संगठनसँगको यात्रालाई निरन्तरता दिँदै उनी 14 महाधिवेशनमा गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि बने। वडा क्षेत्र स्थानीय सरकार र प्रदेश तहसम्मको अनुभवपछि अब उनले 15 महाधिवेशनमा कास्की क्षेत्र नम्बर 2 बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा अगाडि बढ़ने मनसाय सार्वजनिक गरेका हुन्। बासवालाले आफ्नो राजनीतिक

0: वर्षाको समयमा हुन सक्ने जनधनको क्षति रोक्न कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ। कास्की सहित देशका विभिन्न भागमा भारी अति भारी र उच्च भारी वर्षाको सम्भावना देखिएकाले सम्भावित विपद जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि जिल्ला विपद व्यवस्थापन समिति कास्कीले बिहिबार यो निर्णय गरेको हो। ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरू दिउँसो 4 बजेपछि चलाउन नपाइने व्यवस्था गरिएको छ। मौसम पूर्व सूचना र सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ। पर्यटन क्षेत्रमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै भारी वर्षाको अवधिभर पदयात्रा पूर्ण रूपमा बन्द गराउने निर्णय गरिएको छ। पदयात्रामा गएका पर्यटकहरूलाई सुरक्षित स्थानमा फर्कन सूचना प्रवाह गर्ने निर्णय भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका 10 पालिकामा नयाँ नेतृत्व चयन भएको छ। बुधबार सम्पन्न पालिका अधिवेशनबाट 8 पालिकामा सर्वसम्मत र 2 पालिकामा मतदान मार्फत नयाँ कार्यसमिति चुनिएको हो। सहमतिबाट चुनिएका सभापतिहरूमा व्यास नगरपालिकामा तुलसीराम सापकोटा, भीमादमा अरविन्द श्रेष्ठ, भानुमा राजन श्रेष्ठ र शुक्ला गण्डकीमा कृष्ण प्रसाद रेग्मी रहेका छन्। यस्तै घिरिङमा सुमन थापा मगर, रिसिङमा याम सारू मगर, आबु खैरिणीमा सोम दरलामी र बन्दीपुर गाउँपालिकामा परशुराम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। अन्य 2 पालिका म्याग्दे र देवघाटमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चुनिएको छ। म्याग्दे गाउँपालिकाको सभापतिमा नरसिंह राणा र देवघाट गाउँपालिकाको सभापतिमा अर्जुन अधिकारी विजयी भएका हुन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615-91-728, मोबाइल 9560-0729।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0615-88-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस्
9: landmark.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9893555928 विजिट www.landmarknepal.com
10: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764111905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
9: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061578161

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो बाइकमा गएर आइहालौँ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9856048082, 9861482।

Bizonyos olyan napon a Heller Smith vágat szava antarási szamácsár. Amerikai rászabati Donald Trump-le Irán lai punarupán dhozta párnyi cétávoni diépacsi Irán lai amerikai dabáb számú nagyugnér a thab ákraman bhaj pratikár garni janákosá. Rászlanko ekászió mahaszabára szambodan gadé Trump-le Irán sanga szamzóta garni vá. Irán virudta thab kathor kadam csállé bishéma áfúle mahatbora nirai garni panne बताएका थिए इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए त्यसको भोलिपल्ट महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेक्सकियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाव सामु नझुक्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् इरान युद्ध अन्त्यको लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न तयार रहेको तर धम्की र सैन्य दबाव स्वीकार नगर्ने स्पष्ट पारेका छन् अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपन एआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनाधिकृत पहुँच बनाएको खुलासा गरेका छन् यो घटना तीन महिना अघि जूनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको रोयटर्सले जनाएको छ जापानको आइची नागोयामा जारी 20औं एसियाली खेलकुदको चौथो दिनसम्म चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ चीनले 47 स्वर्ण 20 रजत र 10 काँस्य सहित कुल 77 पदक जितेको छ आयोजक जापान 15 स्वर्ण 24 रजत र 27 काँस्य सहित 66 पदकका लागि 66 पदकका साथ दोस्रो स्थानमा रहँदा दक्षिण कोरिया 8 स्वर्ण 8 रजत र 24 काँस्य सहित 40 पदकका साथ तेस्रो स्थानमा रहेको छ जापानमा चलिरहेको 20औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराएको छ नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अगाडि रह्यो यससँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ अब नेपाली महिला टोली सेमी फाइनलमा इरानसँग खेल्नेछ सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको आफ्नो दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्

पुनः हेलर्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालिनको प्रश्न, हतियार पुग्ने विश्वमा किसानले मल र इन्धन किन पाउँदैनन्। महासभामा सम्बोधनको अन्त्यमा प्रधानमन्त्री बालिनले भने, पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँडोस्। 630 पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज 13 भित्र गर्न निर्देशन। कार्बन लाभ लिन सामुदायिक वन समूहको अभिलेख अध्यावधिक हुनुपर्नेमा जोड़, यसका लागि स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता आवश्यक। भदौ 23 र 24 घटनामा निष्पक्ष छानबिनको लागि सक्षम न्यायिक आयोग गठन गर्न एमालेको माग, ओलीलाई गिरफ्तार गर्नु राजनैतिक प्रतिशोधको पराकाष्ठा भएको टहर। पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन, स्थायी कमिटिमा 7 जना मनोनित। जिसस कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा शुरू, समीक्षा बैठक 2 दिनसम्म चल्ने। कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय, आज देशभर ठूलो पानी पर्ने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया, ए आईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनाधिकृत पहुँच बनाएको खुलासा, र विश्व एसियाली खेलकुदमा चीन 47-16 सहित शीर्ष स्थानमा नेपालको खातामा 81, नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश। यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4
6: रंग बहार रंग बहार
7: बजट संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
6: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। वर्जर पेन्स

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0329-29, 98028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नाथर बे, कति छाबो डिजाइन बे मारेकन खिनानी खनि तोला
5: खनै बिबा नासर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसो लाइनी च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै चोतो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किमे झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान मि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817-17 98025817-17।
8: होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-992-77।
10: ओहो,
0: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।
15: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

0: स्वाद जस्ते सम्बन्ध गाँस ज्ञान मसला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल देखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: सचेतना सूचना यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस् यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् आवश्यक सावधानी अप्नाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ सतर्क रहौ सुरक्षित रहौ रेडियो अन्नपूर्ण 93.4 MHz

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्दै आइरहेका छौं। आजको विषय हामीले मौसम सम्बन्धी विषय लिएका छौं र मौसमसँगै र यो मौसमसँगै आएको बाढ़ी पहिरोले पारेको प्रभाव र त्यो प्रभावित क्षेत्रमा गएर फर्केका व्यक्ति व्यक्तित्वका अनुभव सुनाउने जमर्को गर्दैछौ भने आज मैले मौसम वैज्ञानिक कार्यालयका मौसमविदसँग पनि कुराकानी गर्ने यो जमर्को गरेको छु। सरकारले आजदेखि तीन दिनसम्म भारी वर्षाको त्यो आकलन गरिरहेको र गैरातीदेखि नै छिमछिम पानी परिरहेको, देशका अधिकांश भागमा भारी वर्षाको सम्भावनाका कुराकानीहरू सँगसँगै वर्षा पनि भइरहेको यो अवस्थामा यसबाट कसरी जोगिने र कसरी जोगाउने, पूर्व सतर्कताका कुराकानीहरू कस्ता हुन्छन्, के गर्नुपर्छ भन्ने कुराकानीहरू म जोड्न चाहन्छु र तत् क्षेत्रमा पुगेर बढ़ी हानि क्षति पुर्याएको बटुकसी क्षेत्रमा, त्यसै गरी नुवाकोटको क्षेत्रमा र दार्जीलिङ क्षेत्रको त्यो बाटो हुँदै त्यहाँ राहत पुर्याएर आउनुभएका दुईजना अहिले स्टुडियोमा आइपुग्नु भएको छ। उहाँहरूसँग अनुभव म सुन्दछु। जो रामबहादुर लामिछाने र प्रेम बहादुर गुरूङजी हुनुहुन्छ।
2: नमस्कार।
1: राष्ट्रिय भूमि अधिकार मञ्चका सम्बन्धित गण्डकी संयोजक र कास्की संयोजक, स्वागत छ दुवैजनालाई।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर, आरामै छु।
1: यो बर्खाको बेलामा कहाँ कहाँ पुग्नुभयो तपाईँहरू? राम सर, के गर्नुभयो?
2: हामी यहाँबाट रसुवाको लागि जुन राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल केन्द्रले प्रदेशले र जिल्लाले राज संकलन गरेर त्यहाँ भएका जुन बाढ़ी पीड़ितबाट पर्नु भएको भनौ न, अहिले एकदम गाह्रो समस्यामा पर्नुहुने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी तथा हाम्रा भूमि अधिकार मञ्चमा आबद्ध भएका साथीहरू जति हुनुहुन्थ्यो उहाँहरूलाई केही रात कास्कीबाट र नवलपुर जिल्लाबाट लिएर हामी रसुवा गएका थियौं। रसुवामा पनि हाम्रो संगठन रहेको हुँदाखेरि हामीलाई केही सहज त भयो त्यो ठाउँमा, होइन? तर त्यो ठाउँको अवस्था देख्दा साह्रै चिन्ताजनक। अब गऱ्यौं भन्दाखेरि हामीले त्यो ठाउँको लागि केही हाम्रो रसुवा जिल्लाको भूमि अधिकार मञ्च जिल्ला अध्यक्षज्यू हुनुहुन्छ भुवानी प्रसाद न्यूपानज्यू, उहाँसँग समन्वय गरेर हामीले त्यहाँ आवश्यक पर्ने सामग्रीहरू लिएर त्यहाँ पुगेका थियौं।
1: लिएरै जानुपर्ने अवस्था रहेछ कि वा नजानुपर्ने अवस्था रहेछ कि के छ?
2: होइन, हामी जानु त लान
1: के देख्नुभयो यहाँ पुग्दाखेरि?
2: अब नलानुपर्ने नलानुपर्ने कुरा भन्दा पनि लानुपर्ने कुरा भन्दा पनि नलानुपर्ने कुरामा सरकारले गरेकै थियो, त्यो ठाउँमा यहीँ दिए पनि हुन्थ्यो, त्यो एउटा ठाउँको कुरो थियो, होइन? तर सरकारले आफ्नो बाटोबाट गर्ने ठाउँमा गरिराख्नु भएको छ। हाम्रो दायित्व र कर्तव्य हामी नेपाली, त्यहीमाथि हामी सर्वहारा गरीबको लागि अब भूमिबाट वञ्चितको लागि हेर्ने एउटा संगठन भएको कारणले त्यहाँ भएका साथीहरूलाई परेको चोट मर्का हाम्रै भूमि अधिकार मञ्चबाट वञ्चित साथीहरूको संगठनमा पनि हाम्रा ती साथीहरू आबद्ध भएको त उहाँहरूलाई हामी गएर पनि उहाँहरूको अगाडि अब सान्त्वना दिनु, होइन, उहाँहरूलाई पनि हामी पनि तपाईँहरूको साथमा छौँ, तपाईँहरू नातिनु भन्नुको लागि हामी त्यो ठाउँमा पुग्या हो।
1: आफ्ना सदस्यहरू र घर परिवारहरू पनि पर्नुभयो, अरूहरू पनि
2: धेरै गर्नुभएको छ, धेरै हुनुहुन्छ बिचरा उहाँहरूको, अब जति बिचरा जानुभयो उहाँहरूको चिजहरू।

0: आत्माको शान्तिको लागि हामी प्रार्थना गर्छौँ भने घाइतेको लागि शीघ्र स्वास्थ्यको कामना पनि गर्दछौँ। हामी सबै भूमि अधिकार मञ्चकर्मी साथीहरू अभियन्ताहरूले त्यो चाहन्छौँ। हामीले त त्यहाँ जाँदा साह्रै दुखित अवस्था पनि देख्यौँ होइन, त्यस्तो राम्रो बजार। त्यो म आजभन्दा एक वर्ष अगाडि गोसाइगुण्ड जाने बेलामा त्यो बाटै म हिँडेको बाटो, अहिले जाँदा बगरमा परिणत हुँदा मेरो पनि आँखा रसाएको थियो त्यो ठाउँमा। हिजो त्यति राम्रो पुरै बगरै छ, तल उत्तर गया र तल के भन्छ त्यो हामी बेद्रावती साइडमा हामीले हेऱ्यौँ। हामी त्यही बाटो हिँडेर पनि आयौँ, आउँदाखेरि नुवाकोट हुँदै हामी के भन्छ त्यो बिदुर हिँड्छ, बिदुरसम्म त्यहाँ अलिकति केही दुई घन्टा साढे दुई घन्टा हिँडेपछि गाडी पाइँदो रहेछ। त्यो गाडी चढेर हामी बिदुरमा आयौँ, बिदुरबाट अनि गल्छी आएर फेरि पोखरा फर्किएका थियौँ। त्यो अब बाटोको असोजको कारण अब हामी जाने बेलामा पनि हामी टोखा हुँदै गएको हो, जाँदा यति असिलो बाटो रहेछ। हामी
1: काठमाडौँको टोखाबाट,
0: हजुर काठमाडौँ टोखाबाट गयौँ हामी। हाम्रो राष्ट्रिय भूमि अधिकार मञ्च केन्द्रले नै हामीलाई जानेको व्यवस्था गर्नुभएको थियो होइन। हाम्रो केन्द्रीय कोषाध्यक्ष उहाँ जानुभएको थियो, केन्द्रीय कोषाध्यक्ष हाम्रो पातली थामीज्यू जानुभएको थियो भने केन्द्रीय अध्यक्षज्यू हाम्रो ल्याम्बहादुर दर्जेज्यू चाहिँ काठमाडौँमै आफू पहिला रसुवा गएर फेरि त्यहाँ फर्किएर एक दिन अगाडि मात्रै फर्किसक्नु भयो, एक दुई दिन अगाडि मात्रै फर्किनु भएको कारणले गर्दाखेरि सरले तपाईँहरू जानुहोस् कोषाध्यक्षज्यू जानुहुन्छ नि हाम्रो साथमा कोषाध्यक्षज्यूलाई पठाउनु भएको थियो। त्यो ठाउँमा हामी उहाँहरूकै साथमा जाँदा तीन बजे हिँड्दाखेरि हामी साढे एघार बजे राति पुग्यौँ होइन सर, साढे एघार बजे राति हामी रसुवाको कालिका गाउँपालिका वडा नम्बर पाँच होइन, पाँच हो कि दुई हो मैले हेरिनँ, दुई हालको दुई त्यहाँ बस गयौँ। हाम्रो त्यहाँ भूमिघर रहेछ, त्यहाँ हामीलाई धेरै पर्खिएर बस्ने साथीहरू पनि हुनुहुन्थ्यो त्यहाँ हाम्रो भूमि अधिकार मञ्चकै साथीहरू। भोलि हामी आउँदैछौँ भनेपछि आछौँ भनेपछि आउनुभएको पनि थियो। त्यही हो, अहिले त सहज त के हुन्थ्यो, असहजै छ बाटो।
1: सर तपाईँको अनुभव सुनाउ, सिधा सिधा जाने बाटो चाहिँ पाइएन, टोखा भएर जानुपर्ने, नुवाकोट भएर तपाईँ रसुवा भएर जानुभयो,
2: टोखा हुँदै बाटो त धेरै डरलाग्दो खतरनाक अवस्थाको थियो सर। हामी करिब साढे दुई बजेतिर काठमाडौँबाट हामी हिँडेथ्यौँ र रातिको साढे एघार बजे हामी पुग्यौँ त्यो दिन। र बाटो चाहिँ बीचमा एकदमै डरलाग्दो अवस्थाको बाटो छ, जो पनि त्यस्तो त्यो गाडी पनि लान नसक्ने अवस्थाको बाटो, एकदमै खतरा बाटोबाट हामी गयौँ। अब त्यहाँ गए पछाडि हामी हाम्रो मञ्चको पनि त्यहाँ भूमिघर थियो, हाम्रो साथीहरू हुनुहुन्थ्यो, त्यहाँ गएर हामी त्यही भूमिघरमा बस्यौँ र हाम्रै त्यहीँको साथीहरूसँग समन्वय गरेर खास गरी त्यहाँ अति आवश्यक चिज के चाहिने हो, अहिले हाम्रो यो बाढी पीडित साथीहरूलाई के चिज आवश्यक पर्छ, त्यो नै आवश्यक भएको चिजहरू हामी ल्याउँछौँ भनेर समन्वय गर्दाखेरिमा खाद्यान्नको हकमा अहिले छ सर, बरु हामीलाई चाहिँ यसो लत्त कपडाहरू र यो किचन सामग्रीहरू उपलब्ध गराइदिनु भयो भने त्यो महत्त्वपूर्ण हुन्छ भन्ने कुरा उहाँले भने पछाडि हामी त्यही हिसाबको तयारीमा गरेर हामी गयौँ। र त्यहाँ गए पछाडि हामी वडा नम्बर दुई र दुईमा चाहिँ दुईवटा होल्डिङ सेन्टरहरू रहेछन्, त्यहाँ चाहिँ हामीले जकेट वितरण गऱ्यौँ र पछौराहरू वितरण गऱ्यौँ, सँगसँगै किचन सामग्रीहरू जस्तो कराही अब पनि थाल अब भाँडाहरू हामी वितरण गऱ्यौँ। त्यहाँ बिचरा धेरै खुसी भए ती पीडित साथीहरू, यो हामीले एकदम अत्यावश्यक चाहिने सामान थियो, आज हामीले पायौँ प्राप्त गऱ्यौँ, धन्यवाद छ तपाईँहरूले पनि भने त्यहाँ जरा साथीहरूले पीडित साथीहरूले। र त्यहाँ पुगे पछाडि त्यहाँको साथीहरूको अवस्थाहरू बुझ्दाखेरि त मन भारी भएर आँखा रसाएर पनि हामी अरू कुरा सुन्नै नसक्ने अवस्थाको चाहिँ कुराहरू हामी सुन्नमा आयो। त्यहाँका बिचरा विपदमा परेका दसजना परिवारमा बिचरा आठजना गुमाएछन्, दुईजना मात्रै छ कोही, कोही एकजना मात्रै छन्, कोही सातजनामा चाहिँ दुईजना मात्रै छन्। अब एकदमै त्यहाँको कुराहरू सुन्दाखेरि त हामी बोल्नै नसक्ने यस्तो खालको मन भारी भएको अवस्था चाहिँ भयो सर। जे भए पनि हामीले यो कास्की जिल्लाको हाम्रो राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले जुन हाम्रो विभिन्न सुकमासी बस्ती लगायत अरू सहयोगी मनकारी सहयोगदाता ज्यूहरूबाट जुन हामीलाई सहयोग प्रदान गर्नुभएको थियो राहत स्वरूपको लागि
1: यो क्षेत्रको नेतृत्व भयो नि, जति लगेर जानु भएको थियो त्यो क्षेत्रको नेतृत्व भयो नि, कास्कीवासीको नेतृत्व भयो नि,
2: कास्कीवासीको कास्की नवलपुरको कास्कीको त्यसरी चाहिँ जाँदाखेरि र हामीलाई अर्को कुरा हामीलाई आत्मसन्तुष्टि के पनि लागेको छ भने सर, अब हामी त्यही स्थलगत ठाउँमै पुगेर हामीले वास्तविक पीड़ितहरूलाई त्यसरी वितरण गर्न पाउँदा र वास्तविक पाउनुपर्ने पीड़ितहरूले चाहिँ ती सामग्रीहरू पाएको छ, यसैको लागि एकदमै हामी खुसी छौं र सँगसँगै हामीलाई सहयोग गर्ने सहयोगी मनकारी सहयोगदाताज्यूहरूलाई पनि हामी एकदम विशेष धन्यवाद दिन चाहन्छौ। अब भन्यो भने यही हाम्रो सिओ शक्ति टोल आमा समूह पोखरा 15 पनि हाम्रै समन्वयमा उहाँले पनि 50,000 रुपियाँ सहयोग गर्नुभएको थियो, त्यो बराबरको सामग्रीहरू खरिद गरेर हामीले वितरण गर्यौं। यही सिओ पार्वती टोल विकास संस्था पोखरा 9 पनि हाम्रै समन्वयमा तपाईँको 61,405 रुपियाँ सहयोग गर्नुभएको थियो, त्यहाँको टोल विकासको अध्यक्ष भीमपुनज्यू लगायत हामी सँगै गएर ती रकमको सामग्री खरिद गरेर वितरण गर्यौं र कृष्ण टोल आमा समूहबाट पनि 31,500 रुपियाँ सहयोग प्रदान 32,500 सहयोग प्रदान गर्नुभएको थियो। त्यसै गरी अब यहाँ हाम्रो गाईघाट पोखरा 6 पनि त्यहाँको टोल विकास संस्था हाम्रो मञ्चको टोल मञ्चका साथीहरूले 15,000 सहयोग गर्नुभएको थियो भनेदेखि माथिल्लो गोष्ठी 19 हेममाया बहिनी लगायत हाम्रो भेष गुरुङज्यू लगायत उहाँहरूले पनि 15,000 कति समथिङ सहयोग गर्नु 15,085 रुपियाँ सहयोग गर्नुभएको थियो। यसै गरी द्वारे खरबारीबाट 15 चाहिँ हामीलाई त्यहाँको टोल मञ्चबाट पनि 10,000 सहयोग गर्नुभएको थियो। तल्लो गोष्ठीबाट पनि हामीलाई 23,800 समथिङ सहयोग गर्नुभएको थियो र उहाँहरूले सहयोग गरेको रकमबाट हामीले ती सामग्रीहरू खरिद गरेर वास्तविक पीड़ितलाई हामीले वितरण गरेर आयौं र पाउनुपर्ने वास्तविक पीड़ितले पाएको छ भन्ने हामी एकदमै खुशी भएको छ, सन्तुष्टि भएको छ।
1: कतिपय पुग्न नसकेको अवस्थाका कुराहरू केही सुन्नुभयो कि भएन?
0: होइन,
1: पुगेको छैन भन्ने कुराहरू सुन्नुभयो कि
0: होइन? केही त्यहाँ पीड़ितहरूको आवाज सुन्दाखेरि वास्तविक पीड़ितहरू अहिले केही न केही व्यक्तित्वहरू भनौँ त्यहाँ पीड़ामा परेका साथीहरू, कोही किरियामा बसेका, कोही चाहिँ अब नुवाकोट जिल्लातिर गएर बसेका, कोही काठमाडौँतिर बसेकाहरूले प्राप्त नगरेको भन्ने कुराहरू त अब त्यो नपाएका उनीहरू अलिक टाढा भएको कारणले, तर राहत चाहिँ बढी मात्रामा प्राप्त भइसकेका छ धेरै जस्तोलाई। केही छुटफुट त हुन्छ यस्तोमा, अब चामलमा बिहा भयो जस्तो हुन्छ, त्यो ठुलो कुरो भएन, प्राप्त गरेकै छैन। हामी जाँदा हामीले दिएकोहरू हाम्रो पीड़ितलेहरू पनि प्राप्त गरे, हाम्रै पीड़ित साथीहरूले हामी नै गएर दिएका छौं। अब जहाँ जहाँ लाग्छ राज्यले गर्ने ठाउँमा, अब त्यहाँ स्थानीय सरकारले गर्ने कुरामा अलिकति ध्यानपूर्वक जो पीड़ित छ पीड़ितलाई नि हेरेर, आफ्नो व्यक्ति आफ्नो चिन्जान भएको होला, उहाँहरू पनि पीड़ामा त पर्नु भएको छ, तर उहाँहरू तीनचोट लान्छ भने त्यो अर्को आफू नचिनेको भए पनि पीड़ित छ भने त्यसलाई वास्तविक पीड़ितको पहिचान गरेर राज्यले हेरोस् भन्ने हामी चाहन्छौँ। स्थानीय सरकारले राम्रोसँग काम गरिदियोस्, हामीले गुनासो नसुनेका होइनौँ, सुनेका छौँ। त्यो ठाउँमा जाँदा धेरैले वास्तविक पीड़ितले प्राप्त गर्न अझै पाएका छैनन् भन्ने मान्छे व्यक्तित्वहरू पनि हामीले भेट्यौँ, आउने बेलामा पनि भेट्यौँ, उहीँ पनि भेट्यौँ। अब एकजना त्यही वास्तविक पीड़ित एकदम आफ्नै डिलर आफ्नै घर दुईटा भयो तीनटा भएको, अब यहाँ पनि मिडियामा नै आएको होला, श्रीमानले जा जा भनेर बाहिर निकाल्नु भयो, आफू सामान निकाल्न लाग्दाखेरि आफू बग्नु भयो, उहाँ बाँच्नु भएको महिला भन्नु, उहाँसँग पनि हाम्रो भेट भएको थियो। सायद अब हाम्रो आउँछ एक दुई दिनमा त्यो पनि आउँछ, मिडियाबाट आउँछ, उहाँको भिडियो पनि आउँछ।
1: यो पहिलो चरणमा पनि जानुभयो, दोस्रो चरणमा पनि जानुभयो, फेरि अर्को चरणको तयारी
0: होइन? म पहिलो चरणमा चाहिँ रसवाको लागि केही साथीहरू जानुभएको थियो, त्यसमा रात उठाएर पठाएको मात्रै थिएँ। त्यसपछि गल्छीकोला म स्वयं आफै गएको थिएँ भूमि अधिकार मञ्चको नेतृत्व, तर धार्मिक तीर्थयात्रा समूहका निर्मल बराल दाईको र मेरो हामी दुई पक्ष मिलेर गल्छीकोलाई तयार भएर गल्छीकोलाई गएको थियो भने अहिले राष्ट्रिय भूमि अधिकार मञ्च केन्द्रबाट नै आफैले अब हाम्रा साथीहरू लगायत अन्य पनि विस्थापित भएको हुँदाखेरि त्यो ठाउँमा पनि रात हाम्रो बाटो पनि विभिन्न जिल्ला
1: फेरि जानुपर्ने स्थिति छ।
0: त्यसको लागि होइन हामीले त्यसको लागि चाहिँ हामीले सोच अब जिल्ला लिएर प्रदेशले सोच बनाएका छौँ। अब प्रदेशको पनि हामी विभिन्न ठाउँ हाम्रा जति पनि मञ्चहरू रहेका छन् ती मञ्चहरू रहेको ठाउँबाट अब हामीले के सोचेका छौँ भने त्यहाँ भएका अब बाबा आमा गुमाएका बच्चाहरू छन्, हुन त अरू संस्थाहरूले नि हेर्नुहुन्छ होइन, सरकारले नि हेर्नुहुन्छ, त्यस्तो ठाउँमा केही रकमबाट अच्छेको जस्तो बनाइदियो भने थोरै बनाइदियो भने दुईजना विद्यार्थी हुन् या बिसजना विद्यार्थीलाई पनि पढाउन हामीले ती बच्चाहरूलाई केही हेरिदिन सक्यौँ, पढाउन निशुल्क त्यही अच्छे कोष बनाइदियो भने तिनलाई पढाउन सकिन्छ कि भन्ने हामी सरसल्लाहमा हामी जिल्ला अधिकार मञ्च कास्की र भूमि अधिकार मञ्च अब भनौँ न प्रदेश चाहिँ हामी सल्लाहमै छौँ। अब हाम्रो जिल्ला समितिका साथीहरूसँग बैठक राख्छौँ अनि त्यसपछि प्रदेशको पनि हामी छलफल अब टाढाको हुनुहुन्छ, हाम्रो बागलुङको हुनुहुन्छ, पर्वतको हुनुहुन्छ, गोर्खाको हुनुहुन्छ, तनहुँको हुनुहुन्छ, नवलपुरको हुनुहुन्छ, हामी सबै एकचोटि जोइन्ट भएर केन्द्रसँग समन्वय गरेर कसरी जान सक्छौँ भनेर फेरि एकचोटि हामी सल्लाह गर्छौँ। उहीँ पनि हाम्रो भूमि अधिकार मञ्च रसुवा जिल्लामा हाम्रो त्यो पनि सङ्गठन हाम्रो उहाँ पनि भएको हुँदा उहाँ भुवानी प्रसाद सर एकदम जेनुन व्यक्तित्व भेटियो म अस्ति जाँदा र उहाँसँग पनि समन्वय भएपछि के गर्दाखेरि उचित हुन्छ त त्यो ठाउँमा भनेर उहाँसँग समन्वय गरेर फेरि पुनः एकचोटि केही गर्ने उद्देश्यमा हामी छौँ।
1: म दुवैजनासँग एकछिन पछि फेरि आउँछु। अब टेक्निकल कुराकानी सुनौ, कतिपय प्राविधिक कुराकानीहरू नसुन्दाखेरि हामीले नबुझ्दाखेरि सतर्कता नअपनाउँदाखेरि त्यसले हामीलाई नै क्षति पुर्याइरहेको छ। त्यसो भएको हुनाले हामीसँग मौसम तथा जलवायु विज्ञान कार्यालयका मौसमविद निमित्त प्रमुख सुमना राय किज स्टुडियोमा आइसक्नु भएको छ। नमस्कार, यहाँलाई स्वागत छ। अब यहाँहरूले अर्थात् सरकारले अर्ली वार्निङ दियो कि 9-11 यो समयलाई अलिक बेसी ख्याल गर्नुहोला भनेर पनि भन्यो, भनेकै दिनबाट अलिअलि सिमसिमसिम पानी त परिरहेको थियो, हिजोबाटै रातिदेखि नै अहिलेसम्म पनि यो पानी परिरहेको अवस्था छ। अब अन्य क्षेत्रमा भारी वर्षा, कतिपय क्षेत्रमा कम वर्षा भइरहेको, तर सिमसिम पानी जतातिरै परेको यो छ। अब के गर्ने हामीले, सरकारले के भनिरहेको छ, के सुनाउनु?
3: अब चाहिँ आज र भोलिको लागि चाहिँ पानी निरन्तरै पर्ने जस्तो देखिन्छ गण्डकी प्रदेशको हकमा कुरा गर्दाखेरि चाहिँ, अनि हिमाली भूभागतिर चाहिँ हल्कादेखि मध्यम भारी हिमपातको पनि सम्भावना रहेको हुन्छ, अनि हिम आदि अनि एभिलेन्सेसहरूको चान्सेस पनि त्यतातिर चाहिँ हुँदाखेरि चाहिँ उच्च सतर्कता अप्नाउनुपर्छ। फेरि पोखरा चाहिँ एउटा पर्यटकीय हिसाबले गन्तव्यले चाहिँ गन्तव्य भएको हुनाले यहाँ आउने पर्यटकहरूलाई चाहिँ सुरक्षित राख्न सक्नुपर्छ जस्तो लाग्छ। त्यतातिर चाहिँ हामीले अलि बढी फोकस गर्नुपर्ने हो कि जस्तो चाहिँ फिल हुन्छ।
1: अब यो क्षेत्र भनेको फेरि नेपालमै धेरै पानी पर्ने क्षेत्र पनि हो र हिम श्रृङ्खलाहरू भएको क्षेत्र पनि भएको हुनाले दुवै खालको यो परिवेश यहाँ खडा भएको छ होइन?
3: हजुर।
1: यसबाट हिमालदेखि यो बेसीसम्मकोले कस्तो खालको त्यो सतर्कता अप्नाउनुपर्छ?
3: त्यो त अब हिमालमा त अघि हामीले कुरा गरिहाल्यौँ होइन, अनि यसरी निरन्तर पानी पर्दाखेरि चाहिँ फ्ल्यास फ्लड्सहरूको सम्भावना हुने, पहिरो तथा गेग्रान बहावको चाहिँ जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा चाहिँ डुबानको जोखिम रहेको, अनि ठूला तथा साना नदी नाला खोलाहरूमा चाहिँ पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा चाहिँ प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता तथा पूर्व तयारी अप्नाउनु हुन चाहिँ सबै समक्ष चाहिँ अनुरोध छ।
1: अब यहाँहरू पनि हाई अलर्टमा रहिरहनु पर्छ होला नि 24 घण्टा।
3: हजुर, हामी त्यो 24 घण्टा अलर्टमा रहेर अनि हाम्रो मौसम पूर्वानुमान चाहिँ नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चाहिँ गर्ने गर्छ। उहाँहरूको सूचनाहरू, उहाँहरूले निकाल्नु भएको बुलेटिनहरू हामी लोकल लेभलसम्मै सम्प्रेषण गर्ने प्रयास चाहिँ यहाँबाट गरि नै रहेका छौँ।
1: कतिको सम्पर्क भइरहेछ?
3: सम्पर्क त सर फोन त मजाले आउँछ सर, होइन? त्यस पछाडि हाम्रो वाट्सएप ग्रुपहरू छ, त्यो ग्रुपहरूमा चाहिँ अरू जिल्ला प्रशासनकादेखि लिएर अरू सबै अफिसहरूसँग चाहिँ हामी कनेक्टेड छौँ। त्यहाँबाट त्यो ग्रुपमा चाहिँ हामी सूचना सम्प्रेषण गरि नै रहेका छौँ। त्यहाँबाट चाहिँ लोकल लेभलसम्म चाहिँ उहाँहरूले पुर्याइदिनुहुन्छ।
1: यो उच्च लेभलदेखि बेसी लेभलसम्मको जहाँ जहाँ यो भूभागमा बस्ने गर्नुहुन्छ, उहाँहरूले सामान्य त केमा ख्याल गर्नुपर्छ? जस्तो अब हाम्रो बेत्रावतीको हामीले देख्यो होइन, रसुवाको त्यो बजार, अब त्रिशुलको बजारहरू देख्यो, त्यो वरिपरि त्यतिसम्मको त्यो क्षति पनि पुर्यायो। त्यो कञ्चनजङ्घादेखि अपि हिमालको छेउछाउसम्म पनि यस्तै अवस्था हुन सक्ने आकलनका कुराहरू छन्। त्यो भएको हुनाले हामीले पूर्व सतर्कता बेसी पनि छ, मध्य पहाड पनि छ, हिमाल पनि छ। त्यो भएको हुनाले
3: त्यो अघि मैले भनेकै कुरामा चाहिँ आइसक्यो नै जस्तो लाग्यो, होइन? अब उच्च हिमाली क्षेत्रमा रहनु भएकोहरूले चाहिँ भारी हिमपात हुन सक्ने सम्भावना भयो, त्योबाट चाहिँ वेट स्नोहरू हुने अनि हिमादीहरू आउने सम्भावना रहेको हुनाले चाहिँ आवश्यक सतर्कता अप्नाउनु पर्ने हुन्छ भने, पहाड़ी क्षेत्रमा चाहिँ ल्यान्डस्लाइडको जोखिम बढ्दा हुने भयो, अनि होचो भूभागहरूमा चाहिँ पानी जमेर अस्ति नालामा नै मान्छेको चाहिँ निधन भयो, नालामा खसेर नै, होइन? त्यस्तो अवस्था नआउन चाहिँ आफै व्यक्तिगत लेभलबाट अनि संस्थागत लेभलबाट पनि पहल हुनुपर्छ जस्तो चाहिँ लाग्छ। यस्तो बेलामा चाहिँ आवश्यक, अति आवश्यक यात्रा बाहेक अन्य यात्रामा चाहिँ ननिस्किनु हुन अनुरोध छ।
1: यही बेलामा अब कतैतिर अलिअलि पानी परेको, कतैतिर पानी नपरेको, अथवा छिटो रूपमा कहीँनिर यसो उज्यालो देखियो, घाम लागिरहेको त्यो अवस्था पनि हुन्छ, त्यहाँनिर के ख्याल गर्नुपर्छ?
3: होइन, यस्तो सर, बाहिरबाट नै यसरी सिस्टम आउँदाखेरि चाहिँ सामान्यतया सबै ठाउँमा चाहिँ असर गर्ने देखिन्छ।
1: माइक्रो क्लाइमेटले पनि असर गर्न सक्छ।
3: हजुरले भन्नुभएको त्यो माइक्रो क्लाइमेटले असर गर्ने चाहिँ त्यो लोकल लेभलको सिस्टम मात्र हुँदाखेरि चाहिँ माइक्रो क्लाइमेटले चाहिँ असर गर्न सक्ने भयो। अहिले चाहिँ बाहिरबाटै आएको सिस्टमले चाहिँ सामान्यतया देशभरि नै वर्षा गराइरहेको अवस्था चाहिँ देखिन्छ।
1: मुसलधारी पानी पर्नेसम्मको अवस्था हाम्रो माइक्रो क्लाइमेटले
3: त्यो असर गर्छ सर। अब जस्ट लाइक माइक्रो क्लाइमेटको चाहिँ कस्तो असर हुन्छ भन्दाखेरि ओरोग्राफिक रेनफलहरू हुने भयो अनि कन्भिक्टिभ रेनफलहरू हुने भयो। यो बेला चाहिँ एउटा सर्टेन ठाउँमा चाहिँ सिभी क्लाउड, हामी क्युमुलिनिमस क्लाउड भन्छौँ, त्यो क्लाउड फर्मेसन भएर चाहिँ अनि त्यहाँबाट चाहिँ पानी पर्यो भने एक ठाउँमा घाम लाउने र सिभी क्लाउड भएको ठाउँतिर चाहिँ पानी पर्ने सम्भावना चाहिँ त्यसरी रहेको हुन्छ। अनि आर्द्रताहरू, रिलेटिभ ह्युमिडिटीहरूको कुराहरू आउँछ। अनि पहाड़ी भूभागहरूमा चाहिँ त्यो मोइस्ट हावाहरू चाहिँ ठोकिएर अनि फेरि माथितिर गएर अनि त्यस पछाडि सेचुरेटेड भएर पानी पर्ने सम्भावनाहरू, त्यस्तो सम्भावनाहरू चाहिँ माइक्रो क्लाइमेटमा चाहिँ हुन्छ।
1: यो लगातार भिजिरहेको जमिनमा अकस्मात चर्को घाम लाग्दै गर्दाखेरिको ह्युमिडिटी वा त्यसको असर कस्तो देखिन्छ?
3: त्यसको त्यस्तो बेलामा चाहिँ मेन भनेको हेल्थमा त्यो रोगहरू फैलिन सक्ने सम्भावना चाहिँ बढी हुन्छ। हेल्थ सेक्टरमा चाहिँ त्यसको असरहरू हुन्छ। जस्ट लाइक अब एकदम पानी परिरहेको बेलामा चाहिँ 2-3 दिन घाम लाग्यो भने त्यो बेलामा चाहिँ डेङ्गु संक्रमणको चाहिँ सम्भावना एकदम उच्च रहेको चाहिँ कुनै रिसर्च पेपरहरूमा चाहिँ मैले देखेको थिएँ, होइन? त्यस्तो सम्भावनाहरू चाहिँ हुनसक्छ।
1: हामीसँग यो गण्डकीमा त्यो उपकरणहरू कतिको के छ, मापनहरू के छ, कस्तो छ, अनि सेन्टरमै भर पर्नुपर्ने छ कि?
3: होइन, गण्डकी प्रदेशको कुरा गर्दाखेरि चाहिँ हामीसँग 91 स्टेशन्सहरू छ। तीमध्ये करिब 40 जति स्टेशन्सहरू चाहिँ स्वचालित मौसम मापन केन्द्रहरू हुन्।
1: अटोमेटिक चल्छन्?
3: हजुर, तिनीहरू अटोमेटिक चल्छन्। अब हामी निरन्तर रूपमा चाहिँ अरू म्यानुअल स्टेशन्सहरूलाई नि अटोमेटिक स्टेशनको रूपमा रूपान्तरण गर्नको लागि चाहिँ खटिनै रहेका छौँ। त्यही सबै स्टेसन्सहरूबाट चाहिँ हामी डाटाहरू कम्पाइल गर्छौँ अनि हाम्रो 116 जति पार्ट टाइम अब्जर्भर्सहरू हुनुहुन्छ प्रत्येक स्टेसन्सहरूमा चाहिँ एक दुईजना गरेर त्यो स्टेसन्सहरूबाट चाहिँ हामी नियमित मौसम कस्तो भइरहेको छ भन्ने कुरा चाहिँ सङ्कलन गरि नै रहेको हुन्छौँ।
1: अब यो क्षेत्रमा बढी सतर्कता त्यो रिजन क्यारी गर्दाखेरि केलाई मान्ने हो मौसमको खोला छेउछाउ नदी छेउछाउ बढी
3: नदी छेउछाउ बढी हुने भयो होचो भूभागहरूमा बढी हुने भयो। अब पोखराको कुरा गर्नुहुन्छ भने त पोखरामा त पानी पर्ने बित्तिकै त्यो नालाहरूमा चाहिँ लास्टै नै धेरै त्यो बाढी नै आए जस्तो हुने चाहिँ हामीले देखिरहेका छौँ। त्यतातिर पनि सतर्कता अप्नाउन नै पर्यो। अरू भनेको ल्यान्डस्लाइडहरू भइ नै हाल्यो अनि त्यस पछाडि अब त्यो नदी नालाहरूमा चाहिँ अब अस्ति हामीले देख्यौँ त्यो अन्नपूर्ण गाउँपालिकातिर हामीले देख्यौँ नि त त्यो मोदी खोलाले गरेर चाहिँ भएको इफेक्ट हामीले देखि नै हालियो। त्यस्तातिर चाहिँ सतर्कता अलि बढी अप्नाउनु पर्छ जस्तो लाग्छ।
1: अब हाम्रो उच्च सतर्कता अप्नाउनु पर्ने क्षेत्र एउटा एयरपोर्ट क्षेत्र पनि हो होइन, विभिन्न प्रशासनिक क्षेत्रहरू पनि छन्। त्यहाँको सूचना आदान प्रदान हुने र जनरली हुने त फरक हुन्छ के हुन्छ?
3: एयरपोर्टमा त कम्प्लिट फरक नै हुन्छ सर,
1: सेकेन्डमै हुन्छ।
3: एयरपोर्टमा चाहिँ कस्तो हुन्छ भन्दा हामी चाहिँ आधी घण्टामा मिटर इस्यु गर्ने अनि छ घण्टामा चाहिँ टाफ इस्यु गर्ने कामहरू चाहिँ गरि नै रहेको हुन्छौँ। अनि मौसम बिग्रिने बित्तिकै स्पेसी भन्ने त्यो आइका को मापदण्ड अनुसार चाहिँ हामी स्पेसी भन्ने यिनीहरू पनि दिइ नै रहेको हुन्छौँ मौसममा परिवर्तन हुने बित्तिकै नै। त्यही भएर एयरपोर्टमा चाहिँ अब भिजिबिलिटीदेखि लिएर टेम्परेचर अनि त्यस पछाडि प्रेसर सबै इन्क्लुड गरेर चाहिँ मेटा दिने हुनाले स्पेसीहरू पनि क्लाउड देखिने बित्तिकै सिभी क्लाउड भयो अनि क्लाउडको त्यो डिरेक्सन कतातिर मुभ भइरहेछ कतातिर छ त्यो क्लाउड भन्ने कुरा सबै इन्फर्मेसन्सहरू चाहिँ मेटार स्पेसी टाफहरूमा चाहिँ टाफले चाहिँ फोरकास्ट गर्ने भयो यो टाइममा यो वेदर हुन्छ भन्ने कुरा हो। यस्तो फोरकास्टिङहरू चाहिँ त्यहाँबाट चाहिँ भइ नै रहेको भएर एयरपोर्टमा चाहिँ त्यो वेदर हेरेर नै उडान गर्ने कार्य चाहिँ गर्नुहुन्छ। त्यही भएर एयरपोर्टमा चाहिँ खासै
1: एयरपोर्टमा
3: त जहिले पनि संवेदनशीलै हुने
1: जलवायु परिवर्तनको असर हाम्रो यो रेनफलमा पनि देखिएको हो जस्तो पनि साइन्टिफिक रिजनहरू देखिन्छन्।
3: यस्तो छ सर, अहिलेको
1: जलवाष्पी कारण यो समुद्री तटबाट पनि माथितिर सर्ने त्यस्तो पनि छ भन्ने साइन्टिफिक रिजनहरू केही आएका छन्?
3: होइन, यस्तो सर, अहिलेको पालि चाहिँ हाम्रो विभागले चाहिँ फोरकास्टिङ गरेको थियो मौसम मनसुन भित्रिनुभन्दा अगाडि नै के बिलो नर्मल प्रिसिपिटेसन हुन सक्छ भन्ने होइन। अनि अहिलेसम्म हेर्दाखेरि चाहिँ गण्डकी प्रदेशको हकमा चाहिँ लुमले पोखरामा चाहिँ बिलो एभरेज प्रिसिपिटेसन नै भएको जस्तो चाहिँ देखिन्छ। अनि त्यस पछाडि उता जोमसुमतिर चाहिँ बरु रेनफलको प्याटर्न चाहिँ अलिकति चेन्ज भयो जस्तो देखिन्छ, अलिकति एबोभ नर्मल प्रिसिपिटेसन चाहिँ त्यता देखिएको छ।
1: यो नेपालमा क्लाउड बर्स्ट कतिको हुन्छ?
3: क्लाउड बर्स्ट
1: बाहिरतिर देखि भयो भन्छ, नेपालमा त्यस्तो केही छ हिस्ट्री?
3: नेपालमा एउटा हिस्ट्री भनेको सर ठ्याक्कै रिमेम्बर त भएन मलाई, तर त्यो कञ्चनपुरतिर दुधारा चाँदनीतिर एकचोटि चाहिँ भएको थियो। त्यस पछाडि अलि हाई इन्टेन्सिटीको रेनफल चाहिँ एउटा सर्ट टाइममा भयो भने त्यसलाई चाहिँ जेनरली क्लाउड बर्स्टको रूपमा चाहिँ हामीले हेर्ने गरिन्छ।
1: जनरली हामीले अहिले साइन्टिफिक रिजनहरूलाई मान्दाखेरि यो क्लाइमेट चेन्जको असर हामीलाई परिरहेको हो त्यो आधार मान्न सकिन्छ?
3: रिसर्च चाहिँ यसको बारेमा अलि स्पष्ट भइ नसकेको हुनाले हामीले त्यही मात्र भन्ने सम्भावना चाहिँ अहिले रहिसकेको छैन।
1: बेला बेलामा बोल्दै आएका रिसर्चबाट भन्दै आएका कुराहरूलाई यसो मनन गर्ने हो भने त्यस्तै देखिन्छ। 3 वर्ष अगाडि गुटरेस आउँदाखेरि जे सगरमाथामा गएर भन्नुभएको थियो, आज पनि उहाँले सम्बोधन हिजो पनि सम्बोधन गर्दाखेरि त्यस्तै परिवेश नेपालमा थियो, यहाँ आउन सक्छ है भन्नुभएको थियो, ट्याक्कै यही बेलै महासभाको बैठक हुँदाखेरि त्यो उहाँले बोल्नु भयो
3: हजुर. यता नेपालमा चाहिँ अलि रिसर्च गरेरै भन्नुपर्छ जस्तो लाग्छ. यो कुरा चाहिँ नितान्त क्लाइमेट चेन्जले नै गर्यो भनेर भनिसक्ने अवस्था चाहिँ अलि रहँदैन रिसर्च नगरिकन.
1: हाम्रो यो रिजनको तापमानको रेसो कस्तो वृद्धि भएको देखिन्छ कस्तो छ सस्टेन छ कि कस्तो छ?
3: हल्का वृद्धि भएको जस्तो चाहिँ देखिन्छ सर, तर त्यस्तो एकदम उल्लेखनीय रूपमा वृद्धि भएको छैन.
1: आम जनमानसले बुझ्ने भाषा भन्दाखेरि सामान्यत उहाँले कसरी बुझ्नुपर्छ यो जुन मौसमीय गतिविधिहरू भइरहेका छन् नि? अब अलिकति पढे लेखेकालाई बुझ्न केही सजिलो होला, नपढे लेखेकालाई बुझ्न अलिकति गाह्रो पनि होला. उहाँले कसरी त्यो सहज किसिमको बुझ्न सक्नुहुन्छ वा बुझाउने उहाँहरूलाई यो मौसमीय गतिविधिको बारे?
3: मौसमी गतिविधिको बारेमा हामीले उहाँहरूले बुझ्ने भाषामा नै बुलेटिनहरू प्रकाशित गरिरहेछौँ कि जस्तो लाग्छ मौसम पूर्वानुमान महाशाखाले चाहिँ. अनि त्यस पछाडि हाम्रो त्यो वेबसाइटहरूमा नै त्यो बुलेटिनहरू चाहिँ नियमित रूपमा मौसम खराब हुँदाखेरि प्रकाशित भइ नै रहेको हुन्छ. त्यस पछाडि हामी डेली दुई टाइम चाहिँ वेदर फोरकास्टिङ गरि नै रहेको हुन्छौँ. अब वेदर भनेको चेन्ज भइरहने कुरा भयो नि त, त्यो हिसाबले गर्दाखेरि चाहिँ यही नै हुन्छ भन्दाखेरि चाहिँ यति हुन्छ यस्तो हुन्छ भन्ने सम्भावना हो.
1: त्यो कुराकानीहरू सबै मान्छेले अब डोकोमा अब साग सब्जी बोकेर हिँडिरहेको दिदी बहिनी बाजे बाजेले पनि त्यो सुन्नु पर्यो. अहिले हात हातमा काहीँ न काहीँ केही प्रविधि पनि सबैसँग छ भन्दाखेरि हामीले आफ्नो आनी बानीमा पनि केही परिवर्तन गर्नु पर्यो. घरका मान्छेसँग त्यो छ भने घरका सदस्यहरूलाई उहाँहरूले पनि डेलिभर गर्न सक्नु होला नि, होइन?
3: हजुर हजुर, त्यो डेलिभर त अब एउटा सेक्टरले मात्र गरेर हुने काम चाहिँ होइन. सबै संयन्त्रको सबै सरकारी सरकारहरूको चाहिँ यसमा उल्लेखनीय भूमिका
1: व्यक्ति नागरिक समाजसम्म एटेचमेन्ट चाहियो.
3: हजुर, अब हामीले फोरकास्ट मात्र गरेर भएन, एक्सनमा पनि त्यसलाई चाहिँ लान पर्ने भयो. अब हामीले फोरकास्ट गर्ने अनि त्यस पछाडि गभर्मेन्टले एक्सनमा नल्याइदिने हो भने कोही पनि सचेत चाहिँ हुनुहुन्न यो कुरामा चाहिँ.
1: सुन्नेले पनि सुन्दैनु पर्यो, ग्राउन्ड गर्नु पर्यो, हामीका विपत्ति आयो भन्ने सतर्कता लिने पनि त होला नि.
3: अर्को कुरा भनेको चाहिँ सर कस्तो भएको छ भन्दाखेरि अथोराइज सूचना चाहिँ हामीले लिन पर्यो. अब व्यक्तिगत रूपमा चाहिँ यस्तो हुन्छ ए यस्तो हुन्छ भनेर प्रेडिक्सन गरिरहनु भएको छ. हजुर हजुर, त्यसबाट आतंकित हुनुपर्ने जरूरत चाहिँ छैन. हाम्रो विभागमा चाहिँ अथोराइज प्रेडिक्सन चाहिँ हुन्छ, विभागकै सूचनालाई मात्र ग्रहण गर्न चाहिँ मैले सबैमा अनुरोध गरेँ.
1: अब अहिले मोबाइल नहुने कोही पनि छैन.
3: हजुर,
1: अब सबैसँग छ.
3: हजुर,
1: भनेपछि मौसमी विपत्तिबाट बच्नका लागि ठ्याक्कै उहाँले के गर्नु हो भने त्यो सुन्न सक्नुहुन्छ. हामीले हिजो एक ठाउँ त्यो मौसम विज्ञानको वेबसाइटमा गएर सुन्दै थियौँ.
3: हजुर,
1: त्यहाँ एउटा घन्टी हुँदो रहेछ तल रातो रातो खालको, त्यसलाई एकपल्ट थिच्यो भने चाहिँ बन्द हुँदो रहेछ, अनि अर्कोबाट थिच्यो भने पानीको थपाटपाक टक्क झरे जस्तो पानी झरे जस्तो आवाज आयो. यो के आएको भन्दै हुनुहुन्थ्यो भने मौसम विज्ञानको वेबसाइट हो, यहाँबाट सूचना तपाईँहरू लिन सक्नुहुन्छ. झन् हाम्रो लागि सजिलो भयो भन्दाखेरि उहाँहरूले एक खालको अभ्यास गर्दै हुनुहुन्थ्यो. मैले तपाईँले सम्झाउन खोजेको हरेक स्तरले आनी बानीमा पनि हरेक नागरिकले यसलाई चाहिँ थोरै केही ग्रहण गरिदिनु भयो भने केही सजिलो हुन्थ्यो होला, होइन?
3: हजुर हजुर, अनि फेरि हजुरहरूलाई मौसम सम्बन्धी जानकारी चाहियो भने 1155 भन्ने नम्बर हाम्रो मौसम पूर्वानुमान महाशाखामा चाहिँ युज हुन्छ त्यो नम्बर
1: 1155.
3: हजुर,
1: लाग्दैन.
3: हजुर, हो त्यसमा कल गरेर सोध्न पनि सक्नुहुन्छ.
1: 1155 फोन गर्यो भने नेपालको मौसमको गतिविधि के छ भने
3: बुझ्न सकिन्छ. अनि त्यस पछाडि 1155 फोन गर्ने अनि एक थिच्ने, एक कि दुई भन्छ
1: सुनिहाल्नुहुन्छ.
3: अनि त्यस्तो गरेर पनि सुन्न सक्यो. त्यसपछि वेबसाइटहरूमा नि आउँछ, अनि हाम्रो फेसबुक ग्रुप पनि छ नेपाल वेदर फोरकास्ट भन्ने, त्यो त्यसमा पनि सम्प्रेषण चाहिँ भइ नै रहेको हुन्छ.
1: भनेपछि नेपालको अर्ली वार्निङ सिस्टम चाहिँ मजबुत छ भन्नु पर्यो, होइन?
3: पहिलाभन्दा अहिले मजबुत
1: हुँदै
3: गएको छ. हजुर,
1: यो एक दशक र दुई दशक डेढ दशक दुई दशकलाई हेर्ने भने पूर्वानुमानहरूमा 99% चाहिँ हामी सक्सेस छौँ भन्ने त्यो रिजनहरू देख्छौँ. त्योभन्दा अगाडि आज पानी पर्छ भन्दाखेरि पानी नपर्ने, आज घाम लाग्छ भन्दा पानी पर्ने खालको स्थिति, एक खालको कथावत मान्छेहरूले त्यो घिजाउने खालको अवस्था थियो भने यो बितेको डेढ दुई दशकमा त्यो स्थिति देखिएको छैन भनेपछि हामी कम्तीमा पनि यो मजबुतीको बाटोमा छौँ, आफ्नो स्ट्यान्डमा छौँ भन्ने चाहिँ देखाएको छ.
3: हजुर हजुर अब यस्तो पनि हुन्छ सर यो नेपालको चाहिँ भौगोलिक विविधता भयो सीमित स्रोत साधनहरू भयो त्यसका बावजुद पनि फोरकास्टिङ चाहिँ फोरकास्टिङमा सुधार भएर यतिको लेभलमा गएको छ भन्ने चाहिँ लाग्छ मलाई चाहिँ अहिले चाहिँ
4: अब तपाईँ जस्तो एनर्जेटिक युवाहरू आउनु भएको छ रात दिन खटिरहनु भएको छ यसले पनि राष्ट्रलाई केही योगदान पुगिरहेछ
3: हजुर हजुर पुगिरहेको छ सर
4: मौसमविद सुमना रेग्मीज्यू हामीसँग हुनुहुन्छ र हामीसँग दुईजना राष्ट्रिय भूमि अधिकार मञ्चका गण्डकी प्रदेश संयोजक रामबहादुर लामी छाने र प्रेमबहादुर गुरूङज्यू कास्की संयोजक हुनुहुन्छ उहाँहरू त्यो रोखाबाट रसुवा नुवाकोट कता कता पुगेर यहाँ अब कास्की यो गण्डक क्षेत्र नवलपुर क्षेत्रका सुकुम्बासी उत्पीडितहरूबाट अलिअलि संकलन भएको पैसाले त्यहाँ किचनका सामग्री अब के चाहिन्छ त्यो लिएर आउनुभएको छ यही कथा हामीले सुनाउँदै थियौं हाम्रो मन चाहिँ अलिक सानो रहेनछ होइन प्रेम सर
2: हजुर ठुलै छ नि सर हाम्रो मन त राष्ट्रिय स्तरमा तपाईँको 65
4: भूमि खोजिए पनि बस्न नपाइए पनि ठुलै छ मन
2: ठुलै छ
4: खोजिएको भूमि त होला नि
2: नै अब यो सरका अब सर अब यो मञ्च हाम्रो 60-65 जिल्लामा चाहिँ हाम्रो संगठन छ भनेदेखि त्यसै गरी रसुवामा पनि संगठन थियो हाम्रो होइन अब यो भदौ 10 गतेको आएको यो विनाशकारी बाढीबाट जुन विस्थापित भयो त्यत्रो चाहिँ जनधनको क्षति भयो सिङ्गो देशलाई स्तब्ध बनाएको छ त्यहाँको त्यो बाढीले त्यो भएर अब हामी त्यहाँ त्यसरी समन्वय गरेर हामी गयौँ तर त्यहाँ जाँदाखेरिमा रात हामी वितरण गऱ्यौँ वितरण गरे पछाडि हामीले त्यहाँ यसो अब के हामीले यहाँ सहयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले यसो अध्ययन गर्दा सबभन्दा पहिला त्यहाँ पुनर्स्थापनाको व्यवस्थापन गर्नुपर्ने जरुरी देखिएछ किनकि उहाँहरू विचारा घरबार सरब भिजो करोडौँपति भएकाहरू सबै चाहिँ घर दुईवटा तिनवटा घर बगाइदिएछ मानवीय क्षति त्यस्तै भएको छ अहिले होल्डिङ सेन्टर लगायत विभिन्न ठाउँमा चाहिँ आफन्तहरूमा आश्रय लिएर बसेका छन् त्यस कारणले त्यहाँ जति पनि छन् त्यसको तथ्याङ्क निकालेर छिटोभन्दा छिटो उहाँहरूले पुनर्स्थापनाको व्यवस्थापन राज्यले त्यो योजना बनाउनुपर्छ र राज्यले पनि अब हामी विभिन्न संघ संस्थाहरू सबै मिलेर पनि त्यो पुनर्स्थापनाको व्यवस्थापनको चाहिँ योजना बनाएर उहाँले चाहिँ व्यवस्थापन गर्न सकियो भने त्यो एउटा उपलब्धिमूलक कामहरू गरिएको हामी देख्छौँ त्यस कारणले अहिले हामी राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले पनि के सोच बनाएका छौँ भने उहाँहरू जति पनि त्यो बाढीबाट विस्थापित हुनुभएको छ उहाँले चाहिँ एउटा पुनर्स्थापनाको व्यवस्थापन गरिसके पछाडि फेरि हामीबाट पनि उहाँहरूसँग समन्वय गरेर हामीले सक्ने सहयोग अलिअलि भए पनि यसो अब मलमपट्टी लगाउने हिसाबले हामी पनि सहयोग गरौँ भन्ने हामीले त्यो सोच बनाएका छौँ सर
4: हजुर सर कास्कीमा अब मेयर साहबले पनि काम गरिरहनु भएको छ भन्ने कुराहरू पनि आयो अन्तिम चरणमा छ भन्ने पनि आयो त्यति बेलामा यस्तै के अप्ठ्यारा स्थितिहरूले हामीलाई फेरि अर्को बाटोतिर धकेल दिने भएको हुनाले अब यसपछि पनि सुधारको काम वा भूमिहीनहरूलाई जुन पूर्जाहरू दिने काम योहरू अलिअलि समन्वय भइरहेको छ कि अहिले ठप्प छ
0: अहिले ठप्पै छ सर यो विषयमा
4: फेरि सबै उतातिर लाग्नु परेको हुनाले
0: राज्य नै अब सबै उता लागेको कारणले होला होइन सबै ठप्पै छ अहिले तर कास्कीको भनौँ या पोखराको हिसाबमा चाहिँ सबै कामहरू स्थानीय सरकारबाट भइसक्यो जस्तो मलाई लाग्छ छैन किनभने यो बसपार र फिर्की खोलाको भनौँ साथ अन्य ठाउँमा बस्ने भूमिहीनका विषयमा चाहिँ अलिकति चासो भयो जस्तो देखिया छ अन्य ठाउँको विषयमा चाहिँ काम अगाडि बढ्यो जस्तो देखिएको छैन किनभने अब जुन अहिले अपुरो डकुमेन्टहरू नपुगेको मागहरू आइसकेका छैन केन्द्रले जारी गरे पनि यो चाहिँ काम भएको छैन वडाहरूले ल तपाईँहरूको डकुमेन्ट भनौँ न फाइल हेरेर तपाईँहरूको यो डकुमेन्टहरू पुगेको छैन ल्याउनुहोस् भन्नुपर्ने हो त्यो भनेको देखिया छैन भने काम अगाडि बढे जस्तो मलाई लागेको छैन त्यो अगाडि बढाउनु पर्ने हो त्यो त निरन्तर जारी रहन्छ जबसम्म भूमिहीनहरूले भूमिबाट वञ्चितहरूले लालकुर्जा प्राप्त गर्दैन तबसम्म राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सधैँ निरन्तर लडिरहेको छ राज्यसँग अनुरोध गर्छ राज्यले सुन्नुपर्छ यी पीड़ितहरूको कुरा नसुन्ने हो भने राज्यका त यी पनि एउटा नागरिक हो नि त कि दोस्रो दर्जाको नागरिक हुने हाम्रा नेपाली नागरिक होइनन् भनेर राज्यले भन्नु पर्यो कि अब आयोगै बनाउन छोड्नु पर्यो जस्तै 1900 आएको यो 36 वर्ष शासनकालमा जति पनि पार्टीले सरकार चलाउनु भयो कोही 5 चोटि हुनुभयो होला कोही 3 चोटि हुनु होला कोही 4 चोटि हुनुभयो होला प्रधानमन्त्री हुनुभयो होला 1900 आयोग बन्दा पनि वास्तविक सुकुम्बासीले पाए कि पाएनन् भनेर राज्यले निहालेको छ कि छैन त्यो हेर्नु पर्यो नि त कतिले प्राप्त गरे त नि अहिलेसम्म
1: नहुनेले चाहिँ पाउनु पर्यो
0: पाउनु पर्यो
1: पाउनको लागि चाहिँ
0: निरन्तर लड्छौँ हामी चाहिँ निरन्तर लड्छौँ
4: म अब मौसमीसँग यो पछिल्लो क्रममा फेरि जोडिन्छु अस्ति हामीले प्लाइ दुबईको जाँच पनि हेर्यौँ होइन
3: हामी
4: सबैले हेर्यौँ त्यो पानीको फोहराले वेलकम गरेको सामान्य जनमानसले हेर्दाखेरि वेलकम गरेको जस्तो पनि देखिने राम्रो पनि देखिने तर त्यहाँनिर केही साइन्टिफिक रिजन हुन्छ पानी किन हाल्दो रहेछ धुलो पखाल्दैन
3: त्यो त वेलकम गर्नुभएको
4: अर्को कुनै त्यस्तो त केही कारण हुँदैन
3: खोइ सर मलाई भयो जस्तो लागेन
4: अब यो गण्डक प्रदेशका किसानहरूमा
3: हजुर
4: मौसममा आधारित कृषि सल्लाह कस्तो प्रभाव हुन्छ
3: त्यो चाहिँ शुक्रबार शुक्रबार चाहिँ साप्ताहिक मौसम कृषि मौसम
4: किसानहरू अभ्यस्त हुनुहुन्न भन्ने कुराहरू पनि सुनिन्छ उहाँहरू पनि बेला बेलाको त्यो ग्लुटिनसँग सम्बन्धित भइदिनु भने उहाँहरूलाई पनि कामकाजमा सजिलो हुन्थ्यो होला होइन खेतबारीमा जाँदा
3: त्यो चाहिँ अब इन्फर्मेसन फ्लो चाहिँ अलि राम्ररी हुन पर्यो त्यसको लागि चाहिँ
4: यो प्रक्रिया चाहिँ कस्तो हुन्छ त्यो एग्रोमेट एडभाइजरी
3: त्यो प्रक्रिया त एक हप्ताको लागि चाहिँ वेदर कस्तो हुन्छ भन्ने कुरा चाहिँ हुन्छ त्यसमा चाहिँ वेदर बुलेटिनमा अनि कृषिको कुन कुन सेक्टरमा चाहिँ त्यसले इफेक्ट गर्न सक्छ भन्ने जस्तो कुराहरू समावेश गरिएको हुन्छ
4: अब हामीका यो पर्यटक क्षेत्र पनि भएको हुनाले ट्रेकिङमा आउने जाने भइरहेको हुन्छ उहाँहरूले पनि ती बुलेटिनहरूलाई हेरिदिनु भयो भने आउँदा जाँदा पनि सजिलो हुन्छ कस्तो छ
3: पर्यटकहरूले त हेर्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ हाम्रो वेदर फोरकास्टिङ
4: हेरेर पर्यटन क्षेत्रबाट पनि हुन्छ होला सोध्ने क्रम छ
3: सोध्ने क्रम हुन्छ सर त्यो विभागमा 500 जति कलहरू आउँछ होला दिनको
4: 500
3: हजुर 1155 भन्ने नम्बरमा चाहिँ त्यो भन्दा पनि बढी आउँछ के मौसम बिग्रेको बेलामा नर्मल्ली चाहिँ 500 कलहरू चाहिँ आउँछ
4: यो सरकारले अलि वार्निङ गरिसकेपछि आजदेखि 11 गतेसम्म विशेष हामीले सतर्कता अप्नाउनु पर्नेछ सतर्कता अप्नाऊ पानी परिरहेको अवस्था छ ठाउँ ठाउँमा भारी वर्षा भइरहेको अवस्था पनि छ कहाँ कति पानी पर्यो भन्ने कुरा मौसम विज्ञान विभागले त्यो बुलेटिन निकालिरहन्छ र घण्टा घण्टामा अहिले सूचना निकालिरहेको अवस्था छ होइन
3: कहाँ पानी पर्यो कति पानी पर्यो भन्ने कुरा चाहिँ हामीले विभागको वेबसाइटमा गएर रेनफल भन्ने म हजुरलाई देखाइदिन पनि सक्छु देखाउन चाहिँ अहिले होइन त्यो रेनफलमा गएर हेर्न सकिन्छ त्यहाँ चाहिँ पूर्वदेखि पश्चिमसम्म कहाँ कहाँ पानी भइरहेको छ अनि 1 घण्टाको दौरानमा कति पानी पर्यो 3 घण्टाको दौरानमा 6 घण्टाको दौरानमा 12 घण्टामा कति पानी पर्यो 24 घण्टामा कति पानी पर्यो भन्ने कुराहरू चाहिँ हामीले त्यहाँ हेर्न सक्छौँ
4: केही सूचना लिनु पर्यो भने 11:55 फोन गर्ने फोन गर्दा पैसा लाग्दैन इन्स्ट्रक्सन अनुसार सुन्नु पर्यो होइन सुन्ने बानीमा पनि दिने भने त्यो पनि एउटा सतर्कताको उपाय हो नि बच्ने र बचाउने पनि हस् समय दिनुभयो मौसम भेट सुन्दा रेकिजु आगामी दिनहरूमा पनि यस्तो छलफलमा हामी जुट्नेछौँ विशेष गरी सरकारले जारी गरेको जुन सूचना हो आजदेखि यो 3 दिनसम्म विशेष ध्यान पुर्याउनु होला भनेको थिएँ के छ त सरकारको तर्फबाट मौसम विज्ञान विभागको तर्फबाट भनेर हामीले कल गर्यौं तपाईँ आइदिनु भयो धेरै धेरै धन्यवाद छ यहाँ चाहिँ
3: हस् धन्यवाद सर
4: अनि नगरकोटतिर जुन राहत दिएर पनि आउनुभयो आफ्नै साथीहरू पनि गुमाउनु भएको छ भूमि नभएकोलाई भूमि देऊ देऊ भन्दा भन्दै भूमि नपाएर पनि कतिपय जानु भएको छ दुःखमा पनि हुनुहुन्छ आफ्नै साथी र समग्र नेपालीहरू हाम्रा दाजुभाइ दिदीबहिनी गुमाएका छौं हामीले हाम्रा इन्जिनियरहरू गुमाएका छौं हाम्रा कर्मचारी गुमाएका छौं सबैलाई हाम्रो सम्झना छ परिवारप्रति हाम्रो समवेदना जारी रहेको छ सकेको सहयोग आफ्नो ठाउँबाट सबैले गरौं समय दिनुभयो राम सर त्यसै गरी प्रेम सर र सोमनाज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को श्रृंखलामा म आरजु फेरि भेट्छु यस्ता बहसमा र यस्ता छलफलमा यस्ता सहजीकरणका कुराकानीमा हामी लागि नै रहेका छौं आगामी दिनमा पनि छलफलमा जुट्नेछौ सबैलाई धेरै धेरै धन्यवाद अरविन्दलाई पनि धन्यवाद तपाईँको बाँकी पल सुखद रहन् म आरजु बिदा हुन्छु नमस्कार
5: सचेतना सूचना यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
6: रंग बहार
7: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: वर्ज पेन्स

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
1: सचेतना सूचना यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: 밤 띵감 천두밤
1: 누가 커피 떠고 뚝니 진마야라 천두밤
2: अब 천두밤 regular र ultra 바자르마 उपलब्ध छ
1: छन्दुबाम
3: के तपाईं UK University को the most prestigious yet affordable degree पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिशनल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853555928 विजिट www.landmarknepal.com
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9805031397150010
6: पोखरा पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ

0: अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
2: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिग्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-9972-77।
4: सचेतना सूचना, यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर

0: केमान साकिया, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
0: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगोला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगोला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: रेडियो अन्नपूर्ण 93.4
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615833969 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
10: नेपाल आदिवासी जनजाति महासंघ
12: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165686536 मोबाइल 9956600536
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: सचेतना सूचना यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस् यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ सतर्क रहौं सुरक्षित रहौं रेडियो अन्नपूर्ण 93.4 MHz
11: नाइट 3.4

0: bám tin cảm chân đu bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रो सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615-76-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59321, 061 581 8071। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक, कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ।

0: सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856699277।
1: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454689, 452715।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061578116 5781।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
2: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9857600536

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: रेडियो अन्नपूर्णा 93.4।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
10: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, स्थानीय बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161, 578-162।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165 86 536, मोबाइल 9857 00536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई आफ्नो ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके, आज मिति 2083 साल असोज महिनाको 9 गते आज शुक्रबार हो। अंग्रेजी तारिक अनुसार सेप्टेम्बर 25 तारीक 2026 रहेको छ। यो कार्यक्रम पोखरा कलिनमा जानकारी गराए मैले। ओके ठिक छ, आज शुक्रबारको बसाई गफगाफ मात्र हुन्छ, त्यस्तो खासै प्रश्न उत्तर केही पनि छैन। केही छ भने सुनाउनुहोस्, नभए गफगाफ गरेर हामी छुटिन्छौं। बाहिर झरी परेको छ होइन त, तपाईँलाई थाहा नै छ। पोखरा आसपासमा बिहान नभनौ हिजो बेलुकीबाट नै निरन्तर रूपमा पानी परिरहेकै छ। अब यही बारेमा अपडेटहरू गराउँछु म। सुरक्षित यात्रा हुनुपर्छ भन्ने मान्यताका साथ मैले तपाईँलाई अपडेट गराउने नै छु। र अब सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, स्कूलहरू बिदा छ। हिजो र आज दुई दिन पोखरा महानगरपालिकाले पोखरा महानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएको हो, जुन अविरल वर्षाले गर्दाखेरि विद्यालयहरूमा प्रभाव परेको कारणले गर्दाखेरि बिदा दिएको। अन्य सरकारी कार्यालयहरू सबै खुला छन्। तपाईँ कतै निस्कँदै हुनुहुन्छ भने सुरक्षित तरिकाले निस्कनुहोला आफ्नो सेवा लिनको लागि है त। ल, अब आज इन्द्रजात्रा पनि हो, काठमाडौँ उपत्यकामा मात्रै आज बिदा छ, सार्वजनिक बिदा, अन्य ठाउँमा चाहिँ छैन। आज शुक्रबारको वर्षाई हो। अब शुक्रबारको वर्षाईलाई विशेष बनाउने योजना त पक्कै पनि रहन्छ, प्रतिकूल मौसमका बावजुद पनि कार्यक्रम त दौड़ाउनै पर्यो होइन त। त्यही भएर पनि आज यो असोज महिनाको 9 गतेको यो शुक्रबारको वर्षाईलाई विशेष बनाउने योजना छ। फेसबुक लाइभमा पनि छौं, गीत संगीत हामी सुन्छौं, तपाईँको सहभागिता लिन्छौं। कार्यक्रम पोखरा कलिन यसै गरी नै अगाडि बढ्छ। खासै त्यस्तो विषयवस्तु भन्दा केही पनि उठाएको छैन मैले है त। आज चाहिँ खास विशेष त मैले जानकारी नै जोड्ने गर्छु है त। जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख शहरमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान गरेको छ। म एकैछिन अपडेटलाई जोड्छु है त। विभागका अनुसार आज दिउँसो नेपालगंज, घोराही, पोखरा र भैरहवामा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ। पोखरामा वर्षाको सम्भावना 100% छ, पोखरामा पानी भीषणै पर्नेवाला छ भने घोराई, नेपालगंज र भैरहवामा 90% रहने जनाइएको छ। पोखरामा 100% पानी पर्छ नै भनेर भनिएको छ। त्यस पछाडि अन्य ठाउँहरूमा भने 90% सम्भावना छ भनेको, त्यो पर्नै सक्छ। त्यसै गरी काठमाडौँ, ओखलडुङ्गा, जुम्ला, ताप्लेजुङमा दिउँसो 90% वर्षाको सम्भावना छ। डडेलधुरा, दिपायल, धनगढ़ी, वीरेन्द्रनगर, सिमरा, धनकुटा, जोमसोम र जिरीमा 80% पानी पर्ने सम्भावना रहेको छ र केही ठाउँमा 60% सम्भावना छ। र अब आज राति पनि पोखरा र जोमसोममा पानी पर्ने सम्भावना 100% छ, यो मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको कुरा हो। र अर्को कुरा के छ त भन्दाखेरि, अब यो बेलामा तपाईँ यो नदीको तटीय क्षेत्रहरू, खोलाको छेउछाउ होइन, यस्तो भिरालो ठाउँहरूमा नजानुस्। त्यस्तो ठाउँमा हुनुहुन्छ भने पनि आजको दिन, भोलिको दिन अलिक केही सुरक्षित ठाउँमा गएर आश्रय लिनुहोस्, त्यसो सायद त फेरि ठिक भइहाल्छ नि होइन, अनि ढुक्कको साथ बस्न सकिन्छ। तर अहिले भने त्यस्तो ठाउँहरूमा नजानुहोला, कोही माछा मार्नको लागि अथवा केही कामले नदी तथा तटीय क्षेत्रमा जाँदै हुनुहुन्छ भने नजानको लागि म आग्रह गर्छु। यदि जानै पर्ने छ भने सुरक्षित रूपमा गएर होइन, यसो ख्याल गरेर छिटोभन्दा छिटो फर्किनुहोला, किनकि धेरै ठाउँमा नदीहरूले सतहहरू पार गरिसकेका छन् र आकस्मिक बाढ़ीको जोखिम पनि छ। बाढ़ी पहिरोको वितण्ड त के हुन्छ भन्ने कुरा यहाँले थाहा पाइसक्नु भएको छ होइन। र अब यो पहिरोको कारण देशका 14 राजमार्गहरू अवरूद्ध छन्, जसले गर्दाखेरि अब म थोरै जोड़िहाल्छु यति बेलाको क्रममा। अब तपाईँ पोखरादेखि काठमाडौँ जाँदै हुनुहुन्छ भने कृपया फोन एकैछिन पछाडि गर्नुहोला, म कल रिसिभ गर्न सक्दिनँ। तपाईँ
पोखरादेखि काठमाडौँ जाँदै हुनुहुन्छ भने यति बेला क्रममा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। यो कृष्णवीरमा पहिरो जाँदाखेरि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। यद्यपि अब जुन पहिला ट्र्याक खोलिएको थियो सोही ठाउँमा केही भाँसिएर यो सम्भावना रहेको र सड़क भाषीको कारणले गर्दाखेरि अहिले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको छ। तपाई जान सक्नुहुँदैन त्यतापट्टिबाट, सड़क भाषिएर अवरूद्ध छ। त्यस्तै अब यो मुगलिन नारायणगढ़ सड़क खण्ड पनि यति बेला क्रममा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्ग पनि अवरूद्ध छ। कालीगण्डकी करिडोर पनि अवरूद्ध छ गुल्मीमा पहिरो जाँदाखेरि। त्यस्तै कान्ति लोकपथ पनि अवरूद्ध छ। पृथ्वी राजमार्गको धादिङमा पहिरो गएको छ, यो मैले जोडिहाले। त्यस्तै अब सिद्धिचरण लोकमार्ग पनि अवरूद्ध छ। पासाङ लामो राजमार्ग पनि अवरूद्ध छ। धेरै मलेखु स्याप्रुवेशी सड़क खण्ड पनि अवरूद्ध छ। धेरै सड़कहरू अवरूद्ध छन्। मुख्यतया अब पोखरादेखि स्याङ्जा हुँदै बुटवल भैरवतिर जाने यो सिद्धार्थ राजमार्ग चाहिँ पूर्ण रूपमा खुला छ। अब सावधानीपूर्वक यात्रा गर्न सक्नुहुन्छ। पोखरा बाग्लुङ राजमार्ग पनि निर्वाध रूपमा सञ्चालनमा छ। बेनी जोन्सन सड़क खण्ड पनि निर्वाध रूपमा सञ्चालनमा रहेको जानकारी मैले गराए। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़ने क्रम जारी छ, त्यही भएर ख्याल गर्नुहोला। प्रतिकूल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित भएका छन्। त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा हुने आन्तरिक उडानहरू प्रभावित भएको भनेर भिजिबिलिटी कम हुँदाखेरि भनेर जानकारी हामीलाई प्राप्त भएको छ। र अब थप प्रसंगहरू यहाँलाई मैले जोड्दै जानेछु। अब बाढ़ी पहिरोको वितण्डा छ, यो केही दिन अगाडिबाटै प्रक्षेपण गरिएको थियो यो खालको पानी पर्छ भनेर। त्यो भएर पनि सबैजना सुरक्षित रहेर बस्नुहोला। कोही घरमै हुनुहुन्छ होला, कोही अफिसतिर पुग्नुभयो, कोही आफ्नो पसल खोलेर काम गर्दै हुनुहुन्छ होला, होइन त? कोही गाडीमा हामीलाई सुनिरहनु भएको छ, बाहिर पानी छिमछिम परिरहेकै छ, होइन? त्यता के हुँदैछ, यता बाढ़ी बसेर फेरि हामी दुखी केही डै त गीतलै भन्छ सबै कुरा। यो गीत सुनौ एकैछिन, अब त्यस पछाडि म फेरि आउनेछु कार्यक्रम पोखरा गोलिनमा तपाईँसँग कुराकानी गर्नको लागि।

0: अघि बाहिर दम्मक कुहिरोले ढाकिएको छ, सिमसिम पानी परिरहेकै छ पोखरा आसपासको। यो जानकारी मैले तपाईँलाई गराए। पोखराको गैराबाट निश्चित स्टुडियोबाट यति बेला प्रत्यक्ष म तपाईँसँग बोलिरहेको छु। अब के गर्ने, बाहिर घाम लागेको छैन, बत्ती गयो भने प्रसारण पनि रोकिन सक्छ, त्यो मैले पूर्ववत रूपमै जानकारी गरेँ है। त ल यस्तो रोकियो भने एकछिन पछाडि फेरि सुन्नु होला, कार्यक्रम कन्टिन्यू नै भइहाल्छ है त। 11:15 गएको छ स्टुडियो घडीमा, कार्यक्रम पोखरा कलिङ तपाईँ सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत केही साथ हामी लाइभमा छौं। टेलिफोन लाइन खुला छ, कुराकानीको लागि आउन सक्नुहुनेछ। खासै अब त्यस्तो विषयवस्तु नै भन्दा केही त छैन, तर पनि के छ तपाईँकोतिर हालखबर बुझौं होइन, गफखाप गरौं, एकैछिन यसो मुड फ्रेस गरौं भन्ने कुरा हो। कार्यक्रम मार्फत तपाईँसँग जोडिएको छु। 061-5340-40 मार्फत हामी माझ कोही श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। हजुर नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको नाम अलिक चर्को भनिदिनुहोस्। हजुर चर्कोसँग बोल्नुहोस् है, के भन्नुभयो, नामै सुनिएन। हजुर कृपया डिस्टर्ब गर्ने काम चाहिँ नगर्नु होला है, डिस्टर्ब गर्नु हुँदैन, अरू साथीहरू पनि आउनुहुन्छ। यदि बोल्न इच्छा छैन भने तपाईँलाई गाह्रो हुन्छ फेरि है। ल कोही साथी हुनुहुन्थ्यो तर मैले उहाँको नाम नै सुन्न सकिनँ, त्यही भएको कारणले गर्दाखेरि पनि टेलिफोन सम्पर्क विच्छेद भएको छ। अर्को एकजना साथी टेलिफोन लाइन मार्फत हामी माझ आइसक्नु भएको छ, म उहाँलाई यति बेला क्रममा लिन चाहन्छु। नमस्ते। हजुर नमस्कार। हजुर हेलो, कृपया फोन नगरिदिनु होला है, तपाईँले बारम्बार डिस्टर्ब गरिरहनु भएको छ। फेरि अब अरू साथी आउने साथीहरूलाई पनि तपाईँले गर्दाखेरि डिस्टर्ब हुन सक्छ कि है त। ल अर्को साथी आइसक्नु भएको छ, उहाँलाई भित्र आउँदै ब्लक रमा। नमस्ते।
1: हेलो नमस्ते। नमस्कार।
0: नमस्ते मुकेश।
1: हजुर सर
0: के छ हालखबर? अनि परेर बिजोग छ है। अनि स्याङ वालिङतिर के छ नयाँ नौलो? है ओहो ल, पानीले त्यस्तो केही क्षति पुऱ्याएको खबरहरू त थाहा पाउनु भएको छैन नि? ए हिजो मात्रै स्याङ्जामा एउटा जीप पल्टियो भन्ने खबर सुनिएको थियो, थाहा पाउनु भएन है। ल ठिक छ, त्यसो भएदेखि अब ठिकै छ, यस पानी परिरहेछ, अब पानी परे पनि पानीको बावजुद पनि अब काम त गर्नै पर्यो होइन? ए तयारी हुँदैछ त्यसको। ए ल ठिक छ, ल ठिक छ ठिक छ, तयारी गर्नै पर्यो नि, के गर्ने, पानी पर्यो भनेर बस्न मिलेन होइन। ल अनि केही सुनाउने कि के छ त अरू? हो ए ल एकदम खुसी लाग्यो मुकेश, फेरि फेरि पनि सम्झिँदै गर्नु होला, अहिलेको लागि छुटौँ है त। हस् नमस्ते। स्याङ्जाको वालिङबाट मुकेश गुरुङ हुनुहुन्थ्यो, एकछिन गफगाफ गरियो होइन, भोलिको एउटा के कार्यक्रम छ तयारी हुँदैछ पनि भन्दै हुनुहुन्थ्यो। यस्तै हो, यसरी नै हामी कार्यक्रममा रहन्छौँ, केही छ भने सुन्छौँ, नभए कार्यक्रमबाट छुटिहाल्छौँ होइन त, कुराकानीबाट छुटिहाल्छौँ, कार्यक्रमबाट त 12 बजे हो म छुट्ने। कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग 7 ठाउँमा अवरुद्ध भएछ है त, मतलब म थोरै जोडिहालेँ यो प्रसङ्ग। ओके प्रसङ्ग के छ त भन्दाखेरि, पृथ्वी राजमार्ग सड़क खण्ड अन्तर्गत कृष्णभीरमा पहिरो खसेको छ। भोटेकोशी त्रिशुलीको बाढ़ीले गत भदौ 14 गते सड़क भाँसिएपछि अहिले नयाँ ट्र्याक सञ्जालमा थियो। सोही ट्र्याकको सुरक्षितका लागि बनाइएको ग्याबिनको वाल भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताउनुभयो। पहिरो बिहानदेखि खसिरहेको थियो, पुरानो सड़कको ग्याबिन वाल भाँसिएको छ। उहाँले भन्नुभयो अहिले नयाँ ट्र्याकलाई असर नगरेको, तर त्रिशुलीले कटान गरी पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम रहेको उहाँले बताउनु भएको छ। त्यसै गरी बेनीघाट 10 तेराङ खोला र ज्यामिरे घाटमा पनि पहिरो खसेको उहाँले बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले कृष्णभीरमा गए रातीदेखि नै ससाना पहिरो खसिरहेको जानकारी दिनुभयो। यो सँगै पृथ्वी राजमार्गको सड़क खण्डमा 7 ठाउँमा पहिरो खसेको उहाँले बताउनुभयो। जुवा खोला, ज्यामिरे, परेवा भीर र कमेरे भीर जहरे लगायतका ठाउँमा 7 ठाउँमा पहिरो खसेको थियो। केही ठाउँमा जेसीबी लगाएर पहिरो हटाउने काम भइरहेको छ। उहाँले भन्नुभयो लगातारको वर्षाका कारण पहिरो खस्न थालेपछि प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग पूर्ण रूपमा बन्द गराएको छ। है त, पृथ्वी राजमार्ग तपाईँ काठमाडौँ जान्छु भन्नुहुन्छ भने पनि अब पाउनुहुन्न, किनकि पृथ्वी राजमार्ग नै पूर्ण रूपमा ठप्प छ। अब बाई प्लेन जान्छु भन्नुहुन्छ भने त पाउनुहुन्छ। अब यता हेटौँडातिरबाट जानु पनि अप्ठ्यारै छ होला, अब एक दुई दिन वेट गर्नुहोस् के गर्ने होइन। यो बाढी पहिरोको वितण्डा केही कम होला, त्यस पछाडि अनि फेरि सहज रूपमा यातायात सञ्चालन होला होइन। ल अहिलेको लागि भने एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्दैछु। नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, ओके, उहाँसँग हामी कुराकानी गर्न सक्दैनौँ, एकैछिनमा ब्रेक राख्छु र उहाँलाई सम्झाउनै पर्ने भयो है। बोल आवाज बुझिँदैन कास्कीबाट भन्नुहुन्छ, त्यस पछाडि के हो के हो आवाजै केही सुनिँदैन है। एकैछिन म कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउनेछु, कार्यक्रम सुन्दै गर्नुहोला।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856625779, 9856625779।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।
9: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

ओके किसिमको कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत गर्छु कार्यक्रम पोखराको अलिङ्गको व्यवसायमा। अहिलेको लागि एउटा आवाज सुनौ, बबिन प्रधानले गाउनुभएको यो आवाज सुनिसके पछाडि तपाईँले झल्ली परेको बल्ल अझै महसुस हुन्छ। यो आवाज पछाडि आउनेछु कार्यक्रम पोखराको अलिङ्ग सुन्दै गर्नुहोला।

0: अघि प्रवीण प्रधानको यो आवाज सिंहको लागि मैले प्रस्तुत गर्ने कार्यक्रम पोखराको अलिन सुनिरहनु भएको छ। झरी परेको दिन साँच्चै झरी परिरहेछ, झरी परेको दिनमा यो गीत त आवश्यक भइ नै हाल्यो। हामीले हाम्रो कार्यक्रम सुनेर फेसबुक लाइभमा कमेन्ट गर्ने साथीहरूको नाम म यति बेला क्रममा लिन्छु। चोट दिने भनेकै आफन्तले होइछ, पराई त झुक्किएर ठोकिँदा पनि माफी माग्छन्। शुभ बुधबार, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। ए झरी नझरी देऊ यसरी, ए झरी नझरी देऊ यसरी, एक गीत सुन्न मन लागिहाल्यो कि मलाई फेरि होइन। शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, पोखराको औद्योगिक क्षेत्रदेखि हाम्रो एकदमै नियमित श्रोता, पाल्पाको मान्छे, अहिले चाहिँ कामको सिलसिलामा पोखरामा हुनुहुन्छ र उहाँलाई पनि म थ्याङ्क यू सो मच भन्न चाहन्छु। यति बेला क्रममा कृष्ण परियारले हामीलाई कास्कीको नौडाँडा शिला टेलरदेखि कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ र लेख्नु भएको छ, नमस्कार नमस्कार, म कास्की नौडाँडाबाट सुनिरहेको छु। पानी परिरहेको जानकारी गराए हजुर, घट्टे खोलादेखि माथि खाल्दै खाल्डा थुप्रै छन्, बाइकमा सवार गर्दै हुनुहुन्छ भने होसियार रहनुहोला भन्नुभएको छ। हामीलाई कृष्ण परियारले एउटा सचेतनासहित जोडिनु भएको छ, यो हेम्जाबाट माथि अब फेदी निस्केर घट्टे खोलाबाट माथि नौडाँडासम्म जाने बाटो चाहिँ बिजोगको अवस्थामा छ, खाल्डै खुल्डा छन् होइन, दुर्घटना बढ़ी भयो भनेर हामीलाई यो जानकारी पनि दिनुभएको छ। सम्बन्धित निकायको ध्यान जाओस् है, त सुन्दै हुनुहुन्छ भने ल, थ्याङ्क यू सो मच कृष्ण। न्यू रोडबाट अहिले कास्कीको अन्नपूर्ण गाउँपालिका एक नाउडाँडा बजारमा उहाँले शिला टेलर सञ्चालन गरिरहनु भएको छ, एकदमै मेहनती मान्छे, एकदमै गजबको मान्छे होइन त कृष्ण, थ्याङ्क यू सो मच, सम्झिँदै गर्नु होला है त। गंगा विकेले लेख्नु भएको छ, हेलो सबिनजी, तपाईँ नआउँदा त साह्रै खल्लो लाग्छ, कार्यक्रम नियमित गर्नुहोला, हिजोदेखि अहिलेसम्म नियमित पानी परिरहेको अवस्था, एकैचोटि ठूलो पानी पर्नुभन्दा झरी नै उत्तम हो, कामकाजीहरूलाई कष्टकर अवस्था छ, तर पनि ज्यानै जोखिम हुनुभन्दा त यो नै ठिक हुनु ठिक सम्झनु पर्नेछ। यो अवस्था सबै सचेत बनौ, प्रकृतिसँग कसैको केही लाग्दैन भन्नुभएको छ। थ्याङ्क यू सो मच गंगा, हामीलाई नियमित रूपमा सम्झिने गर्नुहुन्छ। गंगा बेके हुनुहुन्थ्यो हामीलाई हाम्रो कार्यक्रम सुनेर कमेन्ट गर्ने, तिनैजनालाई थ्याङ्क यू सो मच। फोन खोलौ, एकजना श्रोताले फोन गर्नुहुन्छ, उहाँको फोन बुझिँदैन र पनि अरू साथीहरूलाई पनि आउन समस्या भएको छ। तपाईँ सुन्दै हुनुहुन्छ भने 01653340 मार्फत आउन सक्नुहुनेछ। के छ तपाईँकोतिरको होइन बाढ़ी पहिरोको झरीको अवस्था जानकारी गराउनुहोस् कार्यक्रम मार्फत, अरूलाई पनि थाहा हुन्छ होइन। मैले कसरी अहिले यहाँलाई अपडेट गराए त्यही अनुसार यहाँले पनि अपडेट गराउँदै जानु होला। एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, नमस्ते।
1: हजुर नमस्कार,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? मिरुवाबाट एनबी आले, यानि कि नरबहादुर आले होइन त, के छ एनबी आल खबर हुनुहुन्छ भने 01653340040 मार्फत आउन सक्नुहुनेछ। के छ तपाईँकोतिरको होइन बाढ़ी पहिरोको झरीको अवस्था जानकारी गराउनुहोस् कार्यक्रम मार्फत, अरूलाई पनि थाहा हुन्छ होइन।

0: मेरो एकदम गजब छ। अनि सिद्धार्थ हाडहरूको हालखबर के छ? हावा खायो कि है?
1: पानीमा व्यापार हुने कुरो नि भएन, त्यही भएर यस्तो कार्यक्रम सुनिदिएको आज।
0: ए ल ठिक छ, त्यही त
1: आज चाहिँ जस राम्रैसँग सुन्न पाइयो अरे।
0: ए ल गजब गजब। पनि अरू सुनाउनुहोस्, मिरुवातिर झमझम दर्किरहेको छ कि पानी?
1: हजुर दर्किया छ एकदम
0: है
1: गजबले।
0: ल यो बेला एउटा तात्तातो गीत गाउनुहोस् त।
1: जान्ने भगवान् त गायककारै भइहाल्छ।
0: ए नजान्ने भएर अहिले के भइयो त? कामदार भइयो क्या? फेरि न तपाईँ नरिसाउनु होला है, होच्याएर होच्याएर भनेको चाहिँ होइन, काम सानो ठुलो हुँदैन, सबै बराबर हो है। एकदम सही भन्नु, म आफूलाई जे जानिएको छ, आफूलाई जेमा रुचि लाग्छ त्यही गर्ने त हो नि होइन त? ल एकदम खुसी लाग्यो, एनबिआरले आज धेरै समय पछाडि तपाईँ आउनलाई पानी नै पर्नु पर्ने रहेछ, खुसी लाग्यो। घाम लागेको भए सायद आउनुहुन्थेन होला, पानी नै परेको कारणले गर्दा तपाईँ आउनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै रेडियो सुन्नु। ए ल हुन्छ म आउँछु। मेरो कोठा अहिले नजिकै छ, त्यही भएर आउँछु भन्न नि सुहाउँछ कि है। ल हस् धन्यवाद छोटो। हवस् त्यही उहाँ हुनुहुन्थ्यो एनबिआरले, हामीलाई मिरुवादेखि फोन गर्नुभएको थियो। निकै रमाइलो गफगाफ भयो। अब काम भनेको सानो ठुलो हुँदैन, सबै बराबरै है, कामको सबै कामलाई मेरो सम्मान छ। 061-543-0040 मार्फत अर्को एकजना साथी हामी माझ आइसक्नु भएको छ, म उहाँलाई भित्राउँदैछु। नमस्ते।
2: नमस्ते हजुर, नमस्ते।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको रेडियो सेट नजिकै छ भने बन्द गरिदिनुहोस् है। होइन त्यो आवाज डिस्टर्ब आइहाल्छ, रेडियो सेट नजिकै भयो भने। ल सानो गर्ने होइन, त्यसलाई बन्दै गर्नुपर्छ। हजुर कहाँदेखि को बोल्नुभयो? यहाँको शुभ नाम?
2: म रामबहादुर विका हो।
0: ए राम, के छ हालखबर?
2: के पनि हजुर यस्तै छ है, अब मौसमले अब यसो कतै नटुलाई छोकै बस भने आउँछ के अरे, त्यसले गर्दा आनन्द बस्ने, अब यसो कच्चा अमिलो पिरो नुनेलो के के छ त्यही त्यही बनाउने खाने बस्ने।
0: ल ठिक छ त्यसो भए, के सुनाउने त आज हामीलाई लेखनाथतिरको?
2: अब के सुनाउ खै, अब तपाईँ पनि पर्वतको म पनि पर्वतको, अब तपाईँको बोली सुनाम सुनाम लाग्यो, आएपछि सुन्नु त छुट्टै थियो तर रेडियोबाट सुनाम सुनाम लागेको हुनाले प्रत्यक्ष फोनमा सुनाम लागेको हुनाले यसो सम्झिए मात्रै, अब के सुन्दा ठिक होला ल भन्नुहोस्।
0: तपाईँले सुनाउनुहोस्, मैले त अब तपाईँको मुखबाट अनेक थरी सुन्न चाहन्छु तर तपाईँले चाहिँ भन्नु पर्यो कि।
2: हुन्छ, अब मलाई खासै आउनु त आउँदैन के अरे, तैपनि सधैँ लोकगीत त गाएकै हो, आज लोकगीत चाहिँ नगाउँ, अब सल्लाह लिन आज नै गीत गाउँ है।
0: ल सुरु गर्नु,
2: त्यति खासै आउँदैन,
0: सुरु गर्नु सुरु गर्नु।
2: आउँछु भनी स्टोरीले मलाई किन पा

दैव सन्निहमिलै मात्रै लागे जस्तै भयो शिखरानी सराय इच्छा रमन मारायो दैव पनि हामीलाई मात्रै लागे जस्तै भयो लागे जस्तै भयो सुकाएर मर्ने भए फुलाकी सारनु सुकाएर मर्ने भए फुलाकी सार

0: ल गजब, थ्याङ्क यू सो मच यो मिठो आवाजको लागि। फेरि फेरि पनि यस्तै आवाज सुन्न पाइयोस् सहिलेको लागि छुटौं है त।
1: हस्
0: नमस्ते, उहाँ हुनुहुन्थ्यो रामबहादुर विके, हामीलाई बुढी बजारदेखि फोन गर्नुभएको थियो र मिठो आवाजमा आउँछु भनी निष्ठुरीले भर किन पार्नु, ज्यानै दिने बाचा गरी माया किन पार्नु, होइन त? ज्यानै दिने भनेर बाचा गर्ने अनि माया मार्नु त भएन नि, होइन? कार्यक्रम सुन्दै हुनुहुन्छ पोखरा कलिन। हामी माझ अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्दैछौ। नमस्ते हजुर। ओके, फेरि उहाँ नै हो कि को हो, अब उहाँलाई के कसरी सम्झाउने होला है। ल, अहिलेको लागि भने अर्को एउटा आवाज सुनौ, ए झरी नझरी देऊ यसरी।

0: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779 98560265779।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: क्रिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव सर कत्ता कत्ता धाई सके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
4: हजुर किमे झोको लाइनी छाब छाब छाब मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
3: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान मि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना
6: यो सब के हो

0: Hello, Pokhara calling.
1: Okay, Kagam Pokhara calling. Yeah, listen, you don't know why, आवाजको लागि कार्यक्रमबाट छुट्नु पर्ने होला भएको छ. हामीलाई फोन गर्नुभयो मुकेश गुरुङ वालिङबाट. एकजना साथीले शुरूआतबाटै डिस्टर्बेन्स गर्नुभयो, उहाँको आवाज पनि बुझिएन, कुराकानी गर्नु पनि पाइएन. अब भने हामी टेलिफोन लाइन मार्फत तपाईँको सहभागिता हामी लिने अवस्थामा छैनौ किनकि समय धेरै कटिसकेको छ. हामीलाई एनबी आलेले पनि फोन गर्नुभयो मिरुवाबाट, रामबहादुर विकले बुढी बजारबाट फोन गर्नुभयो. यति बेला क्रममा कृष्णले लोकपारामा गाउनुभयो, साह्रै राम्रो गीत भनेर भन्नुभएको छ. अघि रामबहादुरले गाएको गीत होला. धीरबहादुर गुरुङले पनि पानी परिरहेको छ, रेडियो बजिरहेको छ, कार्यक्रम सुनिरहेको छु, नयाँ अपडेट समाचार पनि सुनाउनु होला, सबैको जय होस् भन्नुभएको छ. थ्याङ्क यू सो मच धीरबहादुर, सम्झिँदै गर्नुहोला, सुन्दै गर्नुहोला. लामाचौर मध्यम पथदेखि हामीलाई सुनिरहनु भएको छ धीरबहादुर गुरुङले. शिवकुमार विश्वकर्माले बडो आनन्द आयो, समय सान्दर्भिक गीत सुन्न पाइयो, मुरी मुरी धन्यवाद दाई, सबैको जय होस् भन्नुभएको छ. रामकृष्ण ढकालले गाउनु भएको पातबाट तप्प चुहिने पानी बन्नु लाग्यो, बोलको गीत बजाउनु न मित्र भन्नुभएको छ. त्यो गीत ठ्याक्कै मैले भेटाउन सकिनँ है त, एउटा कुनै गीत छोड्दै अन्तिममा यसो अपडेटहरू म सर यहाँलाई जानकारी गराउँछु, कहाँ कहाँ के भइरहेका छन् होइन, किनकि अब तपाईँ यो बेलामा यात्रा चाहिँ नगर्नुहोला. यो बेलामा लामो दूरीको यात्रा गर्दाखेरि धेरै ठूला समस्याहरू आइपर्न सक्छन्, त्यही भएर पनि यहाँहरूले पक्कै पनि बुझ्नुहुनेछ. अब राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध नै छन् होइन, पृथ्वी राजमार्ग अवरूद्ध छ, मुगलिन नारायणगढ सड़क खण्ड पनि अवरूद्ध छ. यो हवाई सेवा पनि प्रभावित भएको छ धेरै ठाउँमा. अब यो पानी पक्कै पनि रोकिए पछाडि फेरि अब आज र भोलि त अब भीषणै छ, त्यस पछाडि अब पर्सिबाट के हुन्छ हेरौँ भन्ने कुरा हो. मैले अन्तिममा जोडे उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जुमसुम कोरला सड़क यही असोज 8 गतेदेखि 11 गतेसम्म रातिमा सञ्चालन यातायात सञ्चालनमा रोक लगाइएको छ. जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रे भिर कोरला नाकासम्म साँझ 6 बजेदेखि र बिहान 6 बजेदेखि रातिमा यातायात सञ्चालन गर्न रोक लगाइएको हो भन्ने खबर आएको छ. अब पानी परिरहेकै छ अहिले पनि पोखरा आसपासमा होइन, देशैभरिको अवस्था त्यस्तै छ. कालीगण्डकी करिडोर पनि अवरूद्ध भएछ, कान्ति लोकपथ पनि अवरूद्ध छ, पृथ्वी राजमार्ग त मैले भनिहालेँ अवरूद्ध नै छ. यो बेलामा अब आफू सुरक्षित रहनुहोला. अब अहिलेसम्म त्यस्तो अप्रिय घटना घटेको चाहिँ खबर आएको छैन. मौसम प्रतिकूलताका कारणले गर्दाखेरि पनि धेरै हवाई उडानहरू रोकिएका छन्. अब बाढ़ी पहिरोको वितण्डा एकदमै जारी छ, त्यही भएर ख्याल गर्नुहोला. आज र भोलिको दिन यहाँले पक्कै पनि ख्याल गर्नुहुनेछ. मैले हाम्रो रेडियो अन्नपूर्णले एउटा सूचना निकालेको छ, यो थोरै सुनाउँछु है त.
2: सचेतना सूचना, यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ. यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्. बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्. भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्. यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्. आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ. सतर्क रहौं, सुरक्षित रहौं. रेडियो अन्नपूर्ण 93.4 MHz.
1: हामी यसै गरी यो सूचना आज र भोलिको दिन प्रसारण गर्दैछौ. यो सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियोले निर्वाह गर्ने भूमिका हो. हुन्छ, कार्यक्रमको अन्त्यमा छौं. यस हरी यो गीत यहाँहरूको लागि छोड्दै सबैजनालाई थ्याङ्क यू सो मच, सुरक्षित रहनुहोला भन्दै पछिल्लो अपडेटहरू पनि मैले जोडे. यहाँहरू समक्ष फेरि म उपस्थित हुने नै छु. सबै नर्को श्रृंखला समूहलाई छुटिन्छु. यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्.

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंट से हर रंग होस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: बर्जर पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेज उपहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोत्यो MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-321-81-581-71
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-027-29।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यता

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौ, सुरक्षित रहौ। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061 587 2 66 र 5 53 8 34।

0: सर्वाधिक बिक्री होने ह्युंडई गाड़ी को शोरूम पोखरा में अंतरराष्ट्रीय स्तर तथा पोखरा को प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबै को सेवा सहित एलआई मोटर्स विस्तृत जानकारी को लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नंबर 0165274253752
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061 581

0: फेस्टल आइबेभ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आइबेभ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640।

0: नगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-58-115, 98-251-98-190।

0: फैशन समक्या फिरता सैले पनि चाह पनि
1: क्याश फिरता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 Tesla मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि

0: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
5: सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D।

0: रेडियो अन्नपूर्ण 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा।
4: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98560-99।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी बहिन मैले भए।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Ninety-3.4.

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: सुवर्ण अवसर
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162 590-163।
6: फिस्टुल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5782-849।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो नासर बे कत्ती छाब डिजाइन बे मारेगा ना किनानी खानी तोला
2: खाने दीवा नासर बे रूपा कोट ज्योति सुनचांती दुकान महेंद्र पुलारी तोला
1: ए नई शाबा मारे दुकान पो मोना नई पेशोलाई नी चार बचूरा रंया औठी हमेला झोका टॉस सिगरी हार तन चने तो नी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी रा मारे चुवल तुई विषयनारी बेल्ले छाबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मो विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचांदी दुकान पोखरा महेंद्र पुलारी खो जु दुकान पोखरा महेंद्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जगह मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुताई रबा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
1: तोय निल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन फ्रिटी MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11 गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
5: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्य

0: लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ಚೆನ್ನ
1: अब धन्दुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: रंग बहार रंग बहार
8: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: वर्ज पेंट

0: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256375।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा
0: शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।

परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162 590 163

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल।

0: एन्ड अलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-27-29।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट, सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगारी
14: कोही कोहीको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छ। कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको यही पीड़ा भुलाउनकै लागि भए पनि परदेश बसेको हुन्छ अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अङ्गाल्न पुगेको पनि सिन्दूरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दलदलमा परेकी हुन्छ र एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ। एउटा नराम्रो समय भयो या दुर्भाग्य, केही समय पश्चात केटा पनि आफ्नो अपाङ्ग शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: 93.4
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611. आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856899277।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेन्स

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेक का आयोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
3: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
8: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-4-11-777, मोबाइल 98-5-60-99-2।
5: 93.4

0: स्वाद जससे संबंध गास्त ज्ञान मसाला
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा

0: 3FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामै लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौ, सुरक्षित रहौ। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अविरल वर्षाको कारण सड़कमा पहिरो र काठान, नारायणगढ़ मुगलिन र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। संयुक्त राष्ट्रसंघको 81 महासभालाई प्रधानमन्त्री बालेनको सम्बोधन, विश्वमा गोली गठ्ठाको बिग बिगे हुँदा नेपालमा ग्यासकै कमी रहेको उल्लेख। गण्डकीमा मन्त्रालयको संरचना फेरियो, यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मात्र रहने। A1 ग्रेटर नेपालको चौथो वार्षिक साधारण सभा पोखरामा सम्पन्न, यातायात कार्यालय गण्डकीमा प्रमिट बेचुवाहरू रहेको महासंघ अध्यक्ष सिटौलाको दावी। जीसका स्कीममा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा सकियो, देखिएका कमजोरी सुधारेर अगाडि बढ़न निर्देशन। अबको दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसम सुधार हुँदै जाने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, इजरायलसँगको युद्धको कारण गाजाको कृषि क्षेत्र धराशाही। र एसियाली खेलकुदमा अफगानिस्तानलाई 5 विकेटले हराउँदै नेपालको विजयी शुरूआत, आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार। अविरल वर्षाको कारण नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङको विभिन्न स्थानमा पहिरो खसेपछि यो सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी परीक्षक डिली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उहाँले बताउनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 4 धारापानीमा सड़क पुनः भाँसिएको छ। सड़क भाँसिएपछि त्यहाँ यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। यसअगाडि पनि उक्त स्थानमा सड़क भाँसिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो। यस्तै इच्छाकामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। इच्छाकामना 5 कै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला नाम्से पुल 15 किलो र 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। गजुरी गाउँपालिका 6 जरेखेत र थाक्रे गाउँपालिका 2 कमेरे भीरमा पनि पहिरोको कारण सड़क प्रभावित भएको प्रहरी परीक्षक पाण्डेले जानकारी दिनुभएको छ। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने क्रम जारी छ, तर निरन्तर वर्षा भइरहेकोले धेरै स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन। यसले तत्काल सड़कमा गाड़ी सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी परीक्षक पाण्डेको भनाइ छ। जोखिम बढ़ेपछि हिजो रातिदेखि नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। आज बिहानदेखि पनि राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारी साधन सञ्चालन हुन दिएको छैन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा नयाँ ट्र्याक खोलिएको सड़कको नदीतर्फको ग्याबिन केही तल झरेको छ। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड प्रमुख सजना अधिकारीका अनुसार सड़कको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सड़कमा भने कुनै समस्या देखिएको छैन। लगातार वर्षा भइरहेकाले थप क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गरी यातायात सञ्चालनमा रोक लगाइएको उहाँले बताउनु भएको छ। नयाँ ट्र्याक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ। हामीले प्लास्टिक उडाएको स्थानमा बढ़ी समस्या छैन उहाँले भन्नुभयो, तर तल एउटा ग्याबिन झरेको छ। सड़कको साइडतर्फको ग्याबिन बीचको भाग केही खसेको भए पनि हालसम्म सड़कमा ठूलो क्षति भएको छैन। कृष्णवीर क्षेत्रमा साना साना पहिरो खस्ने क्रम रहेकाले अहिले सड़कमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनु भएको छ। वर्षाको कारण सड़कको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसंघमा ठूला र विकसित देशमा सैन्य र आर्थिक शक्ति हावी भइरहँदा कमजोर मुलुक भने अत्यावश्यक वस्तुकै लागि संघर्ष गर्नु परिरहेको टिप्पणी गर्नुभएको छ। शुक्रबार बिहान न्यूयर्कमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामा प्रश्न उठाउनु भएको छ। संयुक्त राष्ट्रसंघको जन्म मानव जातिले भोगेको भयावह विश्वयुद्धको अनुभवबाट भएको स्मरण गराउँदै उहाँले सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानून र मानव गरिमाको संरक्षण यो संस्थाको मूल प्रतिज्ञा रहेको बताउनुभयो। यसक्रममा प्रधानमन्त्री शाहले अहिले अन्तर्राष्ट्रिय प्रणाली नै दबावमा रहेको बताउनुभयो। धेरै पटक सैन्य र आर्थिक शक्तिले नै निर्णय गर्ने गरेको देखिन्छ, उहाँले भन्नुभयो। शाहले सन् 1994 संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी को मानव विकास प्रतिवेदनले अघि सारेको मानवीय असुरक्षाको अवधारणाको पनि उल्लेख गर्नुभयो। उक्त अवधारणाले सुरक्षालाई भूभागसँग नभई मानिससँग तथा हतियारसँग नभई विकाससँग जोडेको उहाँले बताउनुभयो। शाहले सम्बोधनका क्रममा नागरिकको दैनिक जीवनसँग जोड़िएका समस्या र विश्वव्यापी व्यवस्थाबीचको अन्तर्विरोध प्रस्तुत गर्नुभयो। उहाँले किसानले समयमै मल नपाउने, सड़क बनाउने साधन उपलब्ध नपाउने, खाना पकाउने ग्यास समेत नपाउने अवस्था रहेको सुनाउनुभयो। विश्वव्यापी आपूर्ति श्रृंखलामा नियन्त्रण बाहिरका कारणबाट गरीब मानिस थप प्रभावित भइरहेको उहाँले बताउनुभयो। जब नेपालका एक गरीब किसानले मनसूनमा आफ्ना बिउ छर्न चाहन्छन् तर मल समयमा पुग्दैन, जब हामी नयाँ राजमार्ग निर्माणको लागि भुक्तानी गर्न चाहन्छौं तर आवश्यक साधन उपलब्ध हुँदैन, जब एउटा परिवार साँझको खाना खान बस्छ तर खाना पकाउने ग्यासको अभाव हुन्छ, प्रधानमन्त्री शाहले भन्नुभयो। एकातिर हिमनदीहरू पग्लिरहेका छन्, बाली उत्पादन प्रभावित भइरहेको छ र बाढ़ी आइरहेका छन्। अर्कोतिर विश्वव्यापी आपूर्ति श्रृंखलाले आफ्नो नियन्त्रण बाहिरका कारणका लागि गरीब मानिसलाई दण्डित गरिरहेको छ। यसका क्रममा उहाँले विश्वमा राइफल र गोलीगट्टा भने निर्वाध सीमापार पुगिरहेको टिप्पणी पनि गर्नुभयो। महादेशीय क्षेत्रराष्ट्र समयमै पुग्छन्, राइफल र गोलीगट्टा सीमापार पुग्छन्, हरेक अवरोध पार गर्छन् र हरेक समय सीमा पूरा गर्छन्, तर नेपालका एक किसानले आवश्यक परेको समयमा बजार मूल्यमा मल वा इन्धन किन्न सक्दैनन्, उहाँले भन्नुभयो। युद्धको लागि त्रुटिहीन आपूर्ति प्रणाली र खानाको लागि कमजोर आपूर्ति प्रणाली भएको संसार बनेको टिप्पणी प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसँग गर्नुभयो। उहाँले यस्तो समस्या नेपालमा मात्र सीमित नरहेको भन्दै दक्षिण एसियाका अन्य मुलुकको हालत पनि यस्तै रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भन्नुभयो, बंगलादेशलाई सुन्नुहोस्, भूटानलाई सुन्नुहोस्, भारतलाई सुन्नुहोस्, मालदिवसलाई सुन्नुहोस्, पाकिस्तानलाई सुन्नुहोस्, श्रीलंकालाई सुन्नुहोस्, हाम्रो क्षेत्रका अरू कुनै देशलाई सुन्नुहोस्, उस्तै कथा सुन्नुहुनेछ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र युद्धको असरबाट विकासशील तथा कमजोर मुलुक दोहोरो मारमा परेको बताउनुभयो। यसले हामीलाई बताउँछ विश्वव्यापी सहकार्यमा देखिए भन्दा धेरै कुरा बिग्रिएको छ, शाहले भन्नुभयो। नेपाल जस्ता देशहरूका लागि जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानी सम्बोधनको लागि ऋण भन्दा अनुदानमा आधारित सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। जलवायु विपत्तिले गरीब मुलुकको पूर्वाधार नष्ट गर्दा त्यसको समाधान थप ऋण वा ससाना अनुदानले मात्र गर्न नसकिने धारणा उहाँले राख्नुभयो। जब जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिले एउटा गरीब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको उत्तर केवल अर्को ठूलो ऋण वा ससाना अनुदानको टालटुली व्यवस्था हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग चाहिन्छ, प्रधानमन्त्री शाहले भन्नुभयो। जलवायु वित्तका लागि आवश्यक सहयोग लिन कमजोर तथा प्रभावित देशहरूले वर्षौंसम्म प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले मन्त्रालयहरूको संरचना र कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ। मन्त्री परिषदको गत भदौ 30 गतेको बैठकले कार्य सम्पादन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार असोज 8 गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ कार्य विभाजन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले यस अगाडि रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट यातायातको पाटो अलग बनाएको छ। अब यातायात सम्बन्धी विषय उद्योग र पर्यटनसँग जोड़िएको छ। नयाँ व्यवस्था अनुसार मन्त्रालयको नाम उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय राखिएको छ। यो निर्णयसँगै जिल्ला स्थित यातायात व्यवस्था कार्यालयहरू अब नयाँ मन्त्रालय मार्फत रहने भएका छन्। पुनरावलोकन गरिएको संरचना अनुसार नयाँ बनेको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई कुल 41 कार्य जिम्मेवारी सुम्पिएको छ। अब सवारी साधन दर्ता नवीकरण र सवारी चालक अनुमति पत्र लाइसेन्स जारी तथा नवीकरणको काम यसै मन्त्रालयले हेर्नेछ। यसै गरी सार्वजनिक यातायातको रूट अनुमति, गुणस्तर मापदण्ड निर्धारण र भाड़ा दर कायम गर्ने अधिकार पनि यसै मन्त्रालयलाई दिइएको छ। वातावरण मैत्री, अपाङ्गता मैत्री एवं लैंगिक मैत्री, यातायात प्रणालीको प्रवर्धन र सड़क सुरक्षाको काम पनि नयाँ मन्त्रालय मार्फत ल्याइएको छ। पर्यटनतर्फ भने पर्यटकीय होटल, रिजोर्ट, लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी र होमस्टेको दर्ता अनुमति, नवीकरण तथा नियमनको जिम्मेवारी तोकिएको छ। यसबाहेक साना, मझौला, घरेलु तथा लघु उद्योगको प्रवर्धन, बजार अनुगमन, उपभोक्ता हित संरक्षण, नापतौल र कालोबजारी नियन्त्रण जस्ता काम पनि यसै मन्त्रालयको परिधिभित्र राखिएको छ। यातायातको पाटो अलगिएपछि साबिकको भौतिक पूर्वाधार मन्त्रालयको नाम अब भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ। यो मन्त्रालयलाई 12 कार्य जिम्मेवारी तोकिएको छ। यो मन्त्रालयले अब मुख्य गरी प्रदेश लोकमार्गको निर्माण, स्तरोन्नति, मर्मत सम्भार र सड़क प्रविधि सम्बन्धी काम गर्नेछ। त्यस्तै शहरी विकास, जनता आवास, झोलुङ्गे पुल तथा प्रदेश स्तरका सरकारी कार्यालयहरूको भवन निर्माण सम्बन्धी जिम्मेवारी यसै मन्त्रालयसँग रहनेछ। गण्डकी प्रदेश सरकार कार्य विभाजन नियमावली 2074 को नियम 8 ले दिएको अधिकार प्रयोग गरी अनुसूची एक र अनुसूची दुईमा यो हेरफेर गरिएको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित कुल 9 मन्त्रालयहरू कायम रहेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई 72 कार्य जिम्मेवारी तोकिएको छ। यसै गरी आर्थिक मामिला मन्त्रालयलाई 22, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयलाई 13 र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई 34 कार्य जिम्मेवारी सुम्पिएको छ। वन तथा वातावरण मन्त्रालयलाई 30, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई 38 र स्वास्थ्य मन्त्रालयलाई 21 कार्य जिम्मेवारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव छविलाल रिजालको आदेशमा राजपत्रको यो सूचना सार्वजनिक भएको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजले गण्डकी प्रदेशको यातायात कार्यालयमा प्रमिट बेचुवा रहेको दावी गर्नुभएको छ। यातायात क्षेत्रमा देखिएका विकृति अन्त्यको लागि व्यवसायी र सरकारी निकाय दुवैले सुधार गर्नुपर्ने उहाँले बताउनुभएको छ। शुक्रबार पोखरामा एवन ग्रेटर नेपाल यातायात प्रणालीको 4 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिटौलाले एक अर्कालाई मात्र दोष दिएर यातायात क्षेत्रका समस्या समाधान नहुने बताउनुभयो। यातायात व्यवसाय स्वयं पनि सुध्रिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। महासंघले पहल गरेर सट्टा भर्नाको व्यवस्था ल्याएको भए पनि त्यसलाई 20 वर्षको विषयसँग जोडेर खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने प्रवृत्ति यातायात व्यवसाय रहेको उहाँले आरोप लगाउनुभयो। काठमाडौँमा ट्याक्सीको नम्बर 18 लाखसम्म पुगेको र पोखरामा पनि 10 लाख भन्दा बढ़ी पुगेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था स्वाभाविक नभएको बताउनुभयो। सवारीको नम्बर किनबेच गर्ने बिचौलिया र दलालका कारण समस्या बढ़ेको उहाँको भनाइ थियो। उहाँले यातायात क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्ने बताउनुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार साईले व्यवसायी संस्थाबीच एकीकरण तत्काल सम्बन्ध देखिन नसकेको बताउनुभयो। सबैलाई नेतृत्व र पदको चाहना भएकाले संस्था एकीकरणमा समस्या देखिएको उहाँको भनाइ थियो। अर्का वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेलले यातायात क्षेत्रमा नीतिगत अस्पष्टताको कारण समस्या उत्पन्न भएको बताउनुभयो। सरकारलाई नीतिगत सुधारको लागि महासंघले निरन्तर झकझकाइरहेको भन्दै उहाँले त्यसको परिणामको पर्खाईमा रहेको बताउनुभयो। एवन ग्रेटर नेपाल यातायात प्रणालीका अध्यक्ष अर्जुन पौडेलले व्यवसायको हकितको लागि संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो। संस्थामा 450 भन्दा बढ़ी शेयर सदस्य रहेको जानकारी दिँदै उहाँले संस्थालाई वर्तमान अवस्थामा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। व्यवसायलाई आवश्यक सहजीकरण गर्ने कामलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो। कार्यक्रममा महासंघका उपमहासचिव भानुभक्त बराल, ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारी, विधान मस्यौदा सदस्य सचिव योगेन्द्र बहादुर केसी, गण्डकी संयोजक महेश बहादुर थापा, गणेश नेपाल लोकतान्त्रिक यातायात व्यवसाय संगठन गण्डकी प्रति सदस्य बलराम सापकोटा, नेपाल यातायात मजदूर संघ गण्डकीका किरण बाबु पन्त लगायतले धारणा राख्नु भएको थियो। वक्ताहरूले सवारी साधनको चाप आवश्यकता भन्दा बढ़ी रहेको भन्दै ट्याक्सी व्यवसायका विभिन्न संघ संस्थाबीच एकीकरण आवश्यक रहेको बताउनु भएको थियो। वर्ग मिल्ने संस्थालाई एकताबद्ध गर्न महासंघले भूमिका खेल्नुपर्ने उहाँहरूको भनाइ थियो। साधारण सभाको क्रममा 195 चालकबाट गोला प्रथा गरी वर्षभरि दुर्घटना नगराउने 15 चालकलाई सम्मान गरिएको थियो। यसैगरी व्यवसायीका कक्षा 12 उत्तीर्ण छोराछोरी असल चालक तथा लामो समयदेखि सवारी सञ्चालन गर्दै आएका चालकलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। एवन ग्रेटर नेपाल यातायात प्रणालीले पेशागत सुरक्षालाई प्राथमिकता दिँदै यात्रुलाई सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोकर्ण केसीले गर्नुभएको थियो। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सकिएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चलेको समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। समापनका अवसरमा प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू थप प्रभावकारी, व्यवस्थित र थप परिणाममुखी बनाउन समीक्षा सहयोगी भएको उल्लेख गर्नुभयो। देखिएका कमी कमजोरी सुधारेर थप परिमार्जन र परिष्कारमूलक कार्यमा अगाडि बढ़न आग्रह गर्नुभयो। आफू निर्वाचित भएदेखि नै सरकारी एवं गैर सरकारी संस्थासहित सामाजिक संस्थाहरूको समेत पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमा जोड़ दिँदै आएको स्मरण गर्दै नियामक निकाय स्थानीय तहहरू समेत थप क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्र विकास र समृद्धिको यात्रा गैर सरकारी संस्थाहरूको उपस्थिति र सहकारी बिना सम्भव नहुने उल्लेख गर्नुभयो। कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नागरिक समाजका अगुवा रामबहादुर पौडेल, पोखरा महानगरपालिका बाल कल्याण अधिकारी बेलकुमारी गुरूङ सहितले गैर सरकारी संस्थाको कार्य र भावी भूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो। शुक्रबार असहाय बाल उपकार संघ, आईएनएफ नेपाल, हरियो खड्गे अस्पताल, लिभर्ड, रेनबो चिल्ड्रेन होम, कर्मा फ्लाइट, गोनेसा नेपाल हाउस कास्की, समन्वय नेपाल, बालगृह, सृजना विकास केन्द्र, शिविर नेपाल सहितले समीक्षा प्रस्तुत गरेका थिए। त्यसै गरी बिहिबारको समीक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समूह, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, दयाको सेवा नेपाल, साना हातहरू नेपाल, मानव अधिकारका लागि एकल महिला समूह कास्की, बाल हितकारी परियोजना, थ्री एन्जल्स नेपाल, बैनी एडुकेयर फाउण्डेशन, कोपिला चिल्ड्रेन होम, महिला सशक्तिकरण समाज, एसओएस बहिनी सहित 15 संस्थाले आफ्नो संस्थाको संचालित कार्यक्रमको विवरण सहित समीक्षा प्रस्तुत गरेका थिए। जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856279।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162, 590-163।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।
11: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
14: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
15: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
16: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53834।

साँझ छ बजे अनुभवन हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएशन एघा पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ। संस्थाको 12 अधिवेशन तथा 30 साधारण सभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो। एघाको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो। संस्थाको उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमल सेना तथा कोषाध्यक्षमा सुशील ढकार सर्वसम्मत हुनुभएको छ। सदस्यहरूमा नारायण प्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट, जगत नारायण श्रेष्ठ रहनु भएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानले असोज 10 गते आयोजना गर्न लागेको कन्दर्भ गुञ्जन कार्यक्रम स्थगित गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको कारण भारी वर्षा हुन सक्ने तथा बाढ़ी पहिरोको जोखिम उच्च रहेको पूर्वानुमान गरेपछि कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले जानकारी दिनुभएको छ। पोखरा रेड अलर्ट क्षेत्रमा परेको र पछिल्लो समय निरन्तर वर्षा भइरहेकाले कार्यक्रम सञ्चालनको लागि अनुकूल वातावरण नरहेको दाहालले बताउनु भएको छ। कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगे पनि टाढा टाढाबाट आउने कलाकार अतिथि तथा दर्शकको सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको उहाँको भनाइ छ। प्रतिष्ठानले कार्यक्रमप्रति सर्वसाधारणले देखाएको उत्साह र आत्मीयताप्रति आभार व्यक्त गर्दै असुविधाप्रति क्षमायाचना गरेको छ। स्थगित कार्यक्रम अब असोज 25 गते घटस्थापनाको दिन आयोजना गरिने दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार पुनः आयोजना हुने कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ। कार्यक्रममा केही नयाँ प्रस्तुति तथा कार्यक्रम समेत थप गरिने तयारी छ। त्यस अवसरमा पुराना सारङ्गी तथा गन्धर्व समुदायसँग सम्बन्धित ऐतिहासिक तस्विरहरू पनि प्रदर्शनीमा राखिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले आगामी कार्यक्रममा पनि दर्शक, कलाकार तथा शुभेच्छुकको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। फिलिपिन्स विश्व जोखिम सूचकाङ्क 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.96 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकाङ्कले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेसिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा छ। गाजा र इजरायलबीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वको कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाँजाको कुल कृषियोग्य जमीनमध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनको लागि सुरक्षित र पहुँचयोग्य रहेको छ। युद्ध अघि गाँजाको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब 10% थियो। त्यतिबेला गाँजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रूख चन्ने बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनको लागि प्रयोग गर्न सकिने जमीन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। आइचीमा रहेको कोरिगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जराले 34, रोहित पौडेलले नट आउट 33 रन बनाउनुभयो। अफगानिस्तानका फरिदुन दाई द जयु, अब्दुल्ला अहमद दाई र अरब गुलले 1-1 विकेट लिनुभयो। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले विश्व ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान अहमद अजय र नजीबुल्लाह जादरानले समान 30 रन बनाउनुभयो। नेपालका कुशल भुटेले 4 र ललित राजवंशीले 3 विकेट लिनुभयो। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये 1 टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014
कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8-0 पराजित भएको थियो। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर दुई बलमा 5 विकेट गुमाएर भेटाएको थियो। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत रहेका छन्। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। अविरल वर्षाको कारण सड़कमा पहिरो र कटान, नारायणगढ़ मुगलिन र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। संयुक्त राष्ट्रसंघको 81 महासभालाई प्रधानमन्त्री बालेनको सम्बोधन, विश्वमा गोलीगट्ठाको बिगबिगे हुँदा नेपालमा ग्यासकै कमी रहेको उल्लेख। गण्डकीमा मन्त्रालयको संरचना फेरियो, यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मातहत रहने। एवन ग्रेटर नेपालको चौथो वार्षिक साधारण सभा पोखरामा सम्पन्न, यातायात कार्यालय गण्डकीमा प्रमिट बेचुवाहरू रहेको महासंघ अध्यक्ष सिटौलाको दावी। जीसस कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा सकियो, देखिएका कमी कमजोरी सुधारेर अघि बढ़न निर्देशन। अबका दुई दिन पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसम सुधार हुँदै जाने। फिलिपिन्स फेरी विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, इजरायलसँगको युद्धको कारण गाँजाको कृषि क्षेत्र धराशायी। र एसियाली खेलकुदमा अफगानिस्तानलाई 5 विकेटले हराउँदै नेपालको विजयी शुरूआत, आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुवर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्जर पेंट।

0: एक बाम तीन काम ठंडू बाम लुका खोकी ताऊ को दुखने चिन मैयारा ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ ठंडू बाम
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी इसिजी इइजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424-9804-46-525
9: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-01031 97150-01031। पोखरा न्यू रोड BND भवन, सानिमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
13: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ।

परि यमआरआई होलबडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित यमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण यमआरआई होइन, थ्रीटी यमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी यमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: रेडियो अन्नपूर्ण 93.4
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
3: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
3: सुत्केरी नवजात शिशु को हेरचाह
2: कैंसर सर्जरी राहतकारी हेरचाह
3: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
2: डाक्टर लैब सेवा
3: औषधि डेलीवरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिंगलेढुंगा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो।

0: आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेन से घर रंगा उन्होस का लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस।
4: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ।
3: वर्जर पेन।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 0165781162।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165885595076044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
10: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
9: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
10: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सम्पूर्ण ओपिडी सेवा,
9: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
10: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
9: रेटिना सम्बन्धी जाँच एवं उपचार,
10: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
9: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
10: आँखा छर्केको सिधा पार्ने सर्जरी,
9: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
10: लेजर सर्जरी सम्बन्धी सेवा,
9: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
10: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
9: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
10: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
9: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
10: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
11: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भयो।

0: भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0165902175929।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: कति मोबाइलमा झुलेर बसेको
3: अनि के गर्ने त? काम त गर्छु भनेकै हो, केही काम पाइँदैन।
2: हेर केटा, आफूसँग सिप र दक्षता छ भने त काम त रोजी रोजी पाइन्छ, मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो।
3: ए हो है, त्यसो भए एउटा काम खोज्दे न यार।
2: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार, रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ, त्यही सुन, काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ।
4: हजुर, काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार भेट्यो अन्नपूर्ण 93.4 मेगाहर्जमा।
5: नमस्ते, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ यसै समय तपाईँले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ।
6: आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ।
5: काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नु भएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौं। जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ, काम खोजिरहनु भएको छ र तपाईँ कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर। हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौं। आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन्, तिनैलाई यहाँहरूको माझमा राख्नेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। तपाई हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 0165440040 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला। अब शुरू गरौं आजका अवसरहरू। पहिलो अवसर रहेको छ,
7: अब लागौं अवसरतर्फ। पहिलो अवसर रहेको छ राष्ट्रिय बहुद्देश्य सहकारी संस्था लिमिटेड पोखरा 10 राम बजारका लागि केही कर्मचारीहरू आवश्यक परेको छ। सचिवालय सेक्रेटरी, कार्यालय सहायक, उप सहायक, सवारी चालक आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। सचिवालय सेक्रेटरी एकजना आवश्यक परेको छ, बढ़ीमा 27 वर्ष युवक वा युवती भए हुनेछ। शैक्षिक योग्यता कम्तीमा +2 उत्तीर्ण गरेको हुनुपर्नेछ र पोखरा काठमाडौँ आवश्यकता अनुसार विदेश भ्रमण पनि तपाईँको कार्यक्षेत्रमा रहनेछ। कार्यालय सहायकको लागि बढ़ीमा 25 वर्ष युवा अथवा युवतीले सम्पर्क गर्न सक्नुहुनेछ र कार्यक्षेत्र पोखरा, कम्तीमा ब्याचलर उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसै गरी उपसहायकमा कम्तीमा 24 वर्षका युवक अथवा युवती हुनुपर्नेछ, +2 उत्तीर्ण गरेको हुनुपर्नेछ कार्यक्षेत्र पोखरा। र सवारी चालकको हकमा बढ़ीमा 40 वर्ष, ड्राइभिङ लाइसेन्स प्राप्त गरी कम्तीमा 5 वर्ष गाड़ी चलाएको कार्य अनुभव हुनुपर्नेछ पोखरा काठमाडौँ र आवश्यकता अनुसार अधिराज्यभरि पनि ड्राइभिङको लागि जानुपर्ने हुन सक्छ। राष्ट्रिय बहुद्देश्य सहकारी संस्था लिमिटेड राम बजार पोखराको लागि कर्मचारीहरू आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले 0164356678 0164357696 फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। राष्ट्रिय बहुद्देश्य सहकारी संस्था लिमिटेड राम बजार पोखराको लागि सचिवालय सेक्रेटरी, कार्यालय सहायक र उप सहायक, त्यसै गरी सवारी चालक गरी 4 कर्मचारी आवश्यक परेको छ। चारजना कर्मचारी यो पदमा रहेर तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्नुहोला। तपाईँले पाउने सेवा सुविधा लगायतका अन्य थप जानकारीका लागि राष्ट्रिय बहुद्देश्य सहकारी संस्था लिमिटेडमा तपाईँले फोन गरेर बुझ्न सक्नुहुनेछ अथवा इमेल गर्न चाहनुहुन्छ भने राष्ट्रिय कोअपरेटिभ @gmail.com पनि तपाईँले इमेल गर्न सक्नुहुनेछ। फोन गरेर बुझ्न चाहनुहुन्छ भने नम्बर पुनः नोट गर्नुहोला 061-435-678 र 435-796 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, हेल्पर चाहिएको छ। 8 जना पुरुष योग्यता सामान्य लेफर्ड गर्न जान्ने भए हुनेछ। ड्यूटी समय 9 बजेदेखि साँझ 5 बजेसम्म तपाईँको लागि समय रहेको छ भने 2 पाङ्ग्री सवारी साधनको लाइसेन्स भएको हुनुपर्नेछ। यो आवश्यक परेको अन्नपूर्ण सोलर न्यू रोड पोखराका लागि आवश्यक परेको छ। 8 जना पुरुष हेल्पर आवश्यक परेको छ। तपाईँको पढाइ लेखाइ सामान्य भए पनि हुनेछ, तर समय भने तपाईँले बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म दिनुपर्नेछ। सवारी साधन चलाउन आउँछ भने मोटरसाइकल स्कुटरहरू चलाउन आउँछ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 98-560-20-880 अथवा 98-560-24-880 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। तपाईँले पाउने सेवा सुविधाहरूको बारेमा पनि तपाईँले बुझ्न सक्नुहुनेछ। विधाको विषयहरूमा लगायतका विषयमा तपाईँ अन्नपूर्ण सोलर न्यू रोडमा रहेको छ अफिसमै गएर अथवा तपाईँले फोनबाट पनि बुझ्न सक्नुहुनेछ। नम्बर पुनः नोट गर्नुहोला, थप जानकारी लिन आवश्यक लाग्यो भने तपाईँलाई तपाईँले फोन गरेर बुझ्न सक्नुहुनेछ। 98-560-20-880 फोन गर्न हुनेछ। त्यसै गरी एक प्रतिष्ठित विद्यालयको लागि खाना र बस्नको सुविधा सहित केही स्कूल बस हेल्पर आवश्यक परेको छ। नम्बर रहेको छ 98-40-29-0770 तपाईँले फोन गर्न सक्नुहुनेछ। 98-40-29-0770 फोन गर्नुहोला। एक प्रतिष्ठित विद्यालयको लागि खाना र बस्नको सुविधा सहित केही स्कूल बस हेल्पर आवश्यक परेको छ। नम्बर पुनः नोट गर्नुहोला, तपाईँ यदि स्कूल बस हेल्परमा रहेर काम गर्न चाहनुहुन्छ भने 98-40-29-0770 फोन गरेर विस्तृत जानकारी बुझ्न हुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, यो पोखरा 9 चिप्ले ढुङ्गामा अवस्थित रहेको एउटा होटलको लागि आवश्यक परेको वेटर वेट्रेस 4 जना, हाउस किपिङ 1 जना, सेल्स पर्सन 1 जना, क्यासियर 1 जना र कुक अलराउन्डर 1 जना आवश्यक परेको छ। होटल रेस्टुरेन्टको लागि आवश्यक परेको छ। खुलाइएको छैन संस्थाको नाम र वेटर वेट्रेस 4 जना, हाउस किपिङ 1 जना, सेल्स पर्सन 1 जना, क्यासियर 1 जना र कुक अलराउन्डर 1 जना आवश्यक परेको छ। अनुभवीलाई प्राथमिकता दिने भनिएको छ। तपाईँले पाउने सेवा सुविधा र काम गर्ने समय उल्लेख गरिएको छैन। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ वेटर वेट्रेसमा अथवा हाउस किपिङमा, सेल्स पर्सनमा, क्यासियरमा, कुकमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। फोन नम्बर रहेको छ 98-560-11-328 र 97-6-59-30-158 फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। यो आवश्यक परेको छ होटल लाइनमा तपाईँ काम गर्न चाहनुहुन्छ भने फोन गरेर बुझ्नुहोला। सेवा सुविधा लगायतका अन्य थप जानकारी लिनका लागि 98-560-11-328 फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी आवश्यक परेको छ कास्के मोडर्नाइज एकाडेमी बीपी मार्ग 4/14 अवस्थित रहेको छ। त्यसका लागि बस ड्राइभर 1 जना, अनुभवी हुनुपर्नेछ, कम्तीमा 5 वर्षको कार्य अनुभव हुनुपर्नेछ, बस हेल्पर 1 जना पुरुष, स्कूल क्लिनर 1 जना महिला र किचन हेल्पर 1 जना महिला आवश्यक परेको छ। खाजा, खाना, बस्न र अन्य सुविधा पनि स्कूलमा उपलब्ध हुनेछ। तलब आकर्षक भनिएको छ, खुलाइएको छैन। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले कास्के मोडर्नाइज्ड एकाडेमी बीपी मार्ग 4/14 तपाईँले फोन गर्न सक्नुहुनेछ, जहाँको नम्बर हो 061-5789-007 र 589-009 तपाईँले फोन गर्न सक्नुहुनेछ। सिधै मोबाइलमा फोन गर्न चाहनुहुन्छ भने 98-560-81-299 फोन गरेर तपाईँले पाउने सेवा सुविधा, काम गर्नुपर्ने समय लगायतका विषयमा थप जानकारी लिन सक्नुहुनेछ। कास्के मोडर्नाइज्ड एकाडेमीमा केही कर्मचारीहरू आवश्यक परेको छ, बस ड्राइभर, बस हेल्पर, स्कूल क्लिनर, किचन हेल्पर आवश्यक परेको छ। महिला पुरुष दुवैका लागि यो अवसर रहेको छ। बस ड्राइभर र बस हेल्पर का लागि पुरुष र स्कूल क्लिनर र किचन हेल्परका लागि महिला आवश्यक परेको छ। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 MHz कार्यक्रम अवसर सुनिरहनु भएको छ। तपाईँको साथमा म रमेश बाबु रहेको छु। प्रविधि संयोजनबाट मलाई आर्यन भाइले साथ दिनुभएको छ। विशेष गरी हामी काम र कामदारसँग सम्बन्धित विभिन्न जानकारी तपाईँका लागि प्रस्तुत गर्ने गर्छौ। तपाईँ कतिले काम खोजिरहनु भएको छ अथवा कतिले काम सिकेर बस्नु भएको छ र कामको खोजी गरिरहनु भएको छ भने तपाईँका लागि हो कार्यक्रम अवसर। जसले अफिस अथवा कुनै पनि कार्यालय सञ्चालन गर्नु भएको छ, कुनै पनि पसलहरू सञ्चालन गर्नु भएको छ, तपाईँलाई कामदार आवश्यक परिरहेको छ, दक्ष कामदार अथवा अर्धदक्ष अथवा सामान्य कामदार पनि तपाईँलाई आवश्यक परेको हुन सक्छ। यदि त्यस्तो हो भने तपाईँले सम्झन सक्नुहुनेछ, कार्यक्रम अवसरको माध्यमबाट तपाईँ आफ्ना कामदारहरू खोज्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले कुनै पनि सिप लिएर बस्नु भएको छ र तपाईँ कामको खोजीमा हुनुहुन्छ, कुनै पनि काम पायो भने गर्नका लागि तयारी हुनुहुन्छ, काम खोज्दै हुनुहुन्छ भने तपाईँका लागि पनि यो अवसर कार्यक्रम तपाईँको सहजताका लागि हुनसक्छ। काम खोज्नेहरू र कामदार खोज्नेहरूको लागि कार्यक्रम अवसरको माध्यमबाट हामीले विभिन्न जानकारी तपाईँका लागि प्रस्तुत गर्दै आइरहेका छौं। हामी तपाईँका लागि आफै काम प्रोभाइड गर्दैनौं, तर काम र कामदार खोज्नका लागि सहयोगीको भूमिका भने अवश्य पनि गरिरहेका छौं। तपाईँ पनि काम र कामदार खोजिरहनु भएको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 98165305010 तपाईँले फोन गरेर पनि हामीलाई तपाईँको जानकारीहरू टिपाउन सक्नुहुनेछ। हामी यसरी नै तपाईँको जानकारीलाई पनि कार्यक्रम मार्फत प्रस्तुत गर्नेछौं। काम खोज्दै हुनुहुन्छ र कामदार खोज्दै हुनुहुन्छ भने तपाईँले हामीलाई जानकारी दिन सक्नुहुनेछ। हरेक शुक्रबार तपाईँले कार्यक्रम अवसर सुनिरहनु भएको छ र आजको लागि पनि हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं। तपाईँलाई कार्यक्रम अवसर कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। हामी अवसरमा तपाईँले दिनुभएको सल्लाह सुझाव र तपाईँले टिपाउनु भएको जानकारीलाई स्थान दिँदै आगामी कार्यक्रमलाई अझै परिष्कृत गरेर अगाडि बढाउनेछौ। तसर्थ तपाईँले सल्लाह सुझाव दिन भने नभुल्नुहोला। यो सँगै आजको श्रृंखलाको हामी अन्तिममा छौं। आजको श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रवृत्ति संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता अवसरसँग जोडिएका जानकारीहरू लिएर यहाँहरूको माझमा उपस्थित हुने नै छु। तबसम्मका लागि आजको यो श्रृंखलाबाट रमेश बाबुलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन से घर रंगा उन्होंस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेन
2: सुवर्ण अवसर
3: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-592-162-593।
6: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौ, सुरक्षित रहौ। रेडियो अन्नपूर्ण 93.4 MHz।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म शोभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाई कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारे गराउँदछौ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर, आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रम मार्फत जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता शेयर बजारमा 3 दिन मात्रै शेयर कारोबार भएको छ। गत सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको डाटा सेन्टरमा प्राविधिक समस्या आएका कारण र आज शुक्रबार इन्द्र जात्रा पर्वको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विधाका कारण यो साता शेयर बजारमा जम्मा 3 दिन मात्रै शेयर कारोबार भएको हो। मंगलबारबाट हिजो बिहिबारसम्म कारोबार भएको बजारमा 2 दिन शेयर बजार बढ़ेको छ भने 1 दिन भने शेयर बजार घटेको छ। जस अनुसार साताको तेस्रो कारोबारको दिन बुधबार मात्र 36.25 अंकले घटेको बजार मंगलबार भने 7.06 अंकले बढ़ेको थियो। यस्तै यो साताको शेयर कारोबार हुने अन्तिम दिन हिजो बिहिबार पनि नेप्से परिसूचक बढ़ेर कारोबार बन्द भएको थियो। हिजो बिहिबार शेयर बजार नेप्से परिसूचक 11.77 अंकले बढ़ेर नेप्से परिसूचक 2629.81 बिन्दुमा पुगेको हो। बिहिबार 356 कम्पनीको 1,72,70,449 किता शेयर खरिद बिक्री हुँदा 5,44,73,13,168 रूपियाँको कारोबार भएको छ। त्यसअघि बुधबार 6,35 करोड़ र मंगलबार 7,05 करोड़ रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको 12 लाख भन्दा बढ़ी किता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। सिनर्जीको 12,09,862 किता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले शेयरधनीहरूलाई वितरण गरेको मध्ये 10% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरूलाई 10% बोनस शेयर वितरण गरेको थियो। यस्तै मिडल तमोर हाइड्रो पावरले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष 2082-83 को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो। कम्पनीले वितरण योग्य संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कर सहित 5.263% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। श्रोताबिन तपाईले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर, आईपीओ, हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले 1.5 लाख भन्दा बढ़ी किता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयर धनीको नाममा रहेको 1,51,534 किता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर बैंकका हाल कायम विद्यमान शेयर धनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको बैंकले जनाएको छ। एपोलो हाइड्रो पावर लिमिटेडको 47,000 किता शेयरको लकिन अवधि कार्तिकमा सकिने भएको छ। सामूहिक लगानी कोषका लागि छुट्याइएको 47,000 किता साधारण शेयरको लक इन अवधि कार्तिक 10 गते समाप्त हुने भएको हो। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा रहेको छ। कम्पनीले दुईजना संस्थापकको नाममा रहेको 45,772 किता शेयर बिक्रीमा रहेको हो। मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्कासन गरेको दोस्रो म्युचुअल फण्डमा आवेदन दिने समय थप भएको छ। फण्डले असोज 1 गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको दोस्रो म्युचुअल फण्डमा आवेदन दिने अवधि थप गरेको हो। क्यापिटलले निष्कासन खुल्ला गरेको मुक्तिनाथ म्युचुअल फण्ड 2 इकाइ खरिदका लागि अब असोज 15 गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि माघभन्दा बढ़ी आवेदन परेमा सो अवधि भन्दा अगावै बन्द गरिने क्यापिटलले जनाएको छ। हवस्त, यिनै गतिविधिहरू सहित आजलाई शेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि विदा हुन्छु। नमस्कार।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375526।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702

0: bám tin cảm thân đủ bám
1: luka khó khi tao có tục nị chín mây ara
2: thân đủ bám ab thân đủ bám regular ra ultra bazaar ma upalabdha cha thân đủ bám
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025717 98025717

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: रेडियो अन्नपूर्ण 93.4।

0: Do you speak English?
1: Radio Annapurna 93.4
2: सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: मसाला मग मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सर

0: शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिस का सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असोज 16 शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 शनिबार मध्याह 12 बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: रंगबहार रंगबहार
13: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
12: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
6: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखी सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो त्यही जाऊँ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
5: तन्ना, आजै फेरि हाल्नुहोस्।
6: रेडियो अन्नपूर्ण 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0 5 76 458 5 77 903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार, रंग बहार
7: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो,
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने

0: हुने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
6: रुगाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम, रुगाको किटाउको दुख्ने छिम्मै आराम।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इंटरनेशनल डिलीवरी पोखरा के सस्तो रेट सेफ सिक्योर रिलायबल फोन 98560131 97150 01031 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536। मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ,
10: रेडियो अन्नपूर्ण 93.4।

0: रेडियो अन्नपूर्णा 93.4
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेन्स
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98568-48082, 98461-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: रेडियो अन्नपूर्ण 93.4

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्र संघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा भारत र चीन जोड्न कति सम्भव
1: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौँ भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्यांकन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति म्याक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटिनले छवटा कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 जनाको ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्र संघीय महासभालाई स्थानीय समयअनुसार बिहिबार सम्बोधन गर्दै उनले

0: भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाई छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यानाकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
1: अहिलेको हाम्रो ग्रहमा भोटेकोशीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्र होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौं भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्रसंघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्। केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नुभएको देखिन्छ। त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ़न चाहन्छौ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौं भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
0: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ। त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
0: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय। देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन टेलिफोन मार्फत कुराकानी गरेका छौँ।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकता अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 200 कुनैमा 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा। होइन, पूर्वबाट बिस्तारै पश्चिम छोड्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँकीदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको खेतीमा जनको खेती एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुःखद छ। तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
0: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्णभिजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवारी चलाउन दिएका छैनौँ। र बिपी राजमार्ग बन्द गरेका छौँ, किन भन्दाखेरि झोसी खोलामा चाहिँ बाढी लगभग लगभग सतर्कता तह पार गरेको छ। र धेरै जसो नै नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पछ्याउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ। जत्रो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्ति आएको बताएका छन्। तालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
3: रसुवाको उत्तरगया गाउँपालिका खाल्टेका तेम्बा तामाङले भने,
4: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँ छैन, भागो भइसक्यो सबै, भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो लगायो।
3: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
5: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचले रूपमै बसिरहेछु, बसम यस्तै चिसो हिरो ठाउँमा, नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
3: त्यस्तै अर्का विस्थापित रमेश घले भन्छन्, आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
6: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खार छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
3: टेन्टमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: यो डोनाल्ड ट्रम्पले बोली फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
10: टाइम चेक।
11: यति बेला रातिको 9:00 छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो फात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अविरल वर्षाको कारण सड़कमा पहिरो र कटान, नारायणगढ़ मुगलिन्द पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। संयुक्त राष्ट्रसंघको 81 महासभालाई प्रधानमन्त्री बालेनको सम्बोधन, विश्वमा गोलीगठ्ठाको बिगबिगे हुँदा नेपालमा ग्यासकै कमी रहेको उल्लेख। असोज 11 गते विश्व पर्यटन दिवसको अवसरमा पोखरामा रेवानले मिनी सड़क महोत्सव गर्ने, आगामी कार्तिक 8 गते पोखरामा ओटीएफको आयोजनामा 10 पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने। एवन ग्रेटर नेपालको चौथो वार्षिक साधारण सभा पोखरामा सम्पन्न, यातायात कार्यले गण्डकीमा प्रमिट बेचुवाहरू रहेको महासंघ अध्यक्ष सिटौलाको दावी। जीएसएस कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा सकियो, देखिएका कमी कमजोरी सुधारेर अगाडि बढ़न निर्देशन। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसम सुधार हुँदै जाने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, इजरायलसँगको युद्धको कारण गाँजाको कृषि क्षेत्र धराशायी र एसियाली खेलकुदमा अफगानिस्तानलाई 5 विकेटले हराउँदै नेपालको विजयी शुरूआत, आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको 2 स्थान सुधार। अविरल वर्षाको कारण नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खसेपछि यो सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी परीक्षक दिल्ली नारायण पाण्डेका अनुसार, राजमार्गका विभिन्न स्थानमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेको कारण पहिरो झर्ने र ढुंगा खस्ने क्रम जारी रहेको उहाँले बताउनुभएको छ। चितवनको इच्छाकामना गाउँपालिका 4 धारापानीमा सड़क पुनः भाँचिएको छ। सड़क भाँचिएपछि त्यहाँ यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। यसअगाडि पनि उक्त स्थानमा सड़क भाँचिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो। यस्तै इच्छाकामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। इच्छा कमाना 5 कै तुइन खोला र नाम्से खोलामा माथिबाट ढुंगा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला नाम्से पुल 15 किलो र 17 किलोमा पनि सामान्य ढुंगा माटो खसेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। गजुरी गाउँपालिका 6 जरेखेत र थार्के गाउँपालिका 2 कमेरेभिरमा पनि पहिरोको कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभएको छ। कृष्णवीर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने क्रम जारी छ, तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन। यसले तत्काल सड़कमा गाड़ी सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ। जोखिम बढ़ेपछि हिजो रातीदेखि नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। आज बिहानैदेखि पनि राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारी साधन सञ्चालन हुन दिएको छैन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा नयाँ ट्र्याक खोलिएको सड़कको नदीतर्फको ग्याबिन केही तल झरेको छ। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड प्रमुख सजना अधिकारीका अनुसार, सड़कको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सड़कमा भने कुनै समस्या देखिएको छैन। लगातार वर्षा भइरहेकाले थप क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गरी यातायात सञ्चालनमा रोक लगाइएको उहाँले बताउनु भएको छ। सड़कको साइड तर्फको ग्याबिन बीचको भाग केही खसेको भए पनि हालसम्म सड़कमा ठूलो क्षति भएको छैन। कृष्णवीर क्षेत्रमा साना साना पहिरो खस्ने क्रम रहेकोले अहिले सड़कमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनु भएको छ। वर्षाका कारण सड़कको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसंघमा ठूला विकसित देशमा सैन्य र आर्थिक शक्ति हावी भइरहँदा कमजोर मुलुक भने अत्यावश्यक वस्तुकै लागि संघर्ष गर्नु परिरहेको टिप्पणी गर्नुभएको छ। शुक्रबार बिहान न्यूयर्कमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामा प्रश्न उठाउनु भएको छ। संयुक्त राष्ट्रसंघको जन्म मानव जातिले भोगेको भयावह विश्वयुद्धको अनुभवबाट भएको स्मरण गराउँदै उहाँले सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानून र मानव गरिमाको संरक्षण यस संस्थाको मूल प्रतिज्ञा रहेको बताउनुभयो। यस क्रममा प्रधानमन्त्री शाहले अहिले अन्तर्राष्ट्रिय प्रणाली नै दबावमा रहेको बताउनुभयो। शाहले 1994 संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपीको मानव विकास प्रतिवेदनले अघि सारेको मानवीय असुरक्षाको अवधारणाको पनि उल्लेख गर्नुभयो। उक्त अवधारणाले सुरक्षालाई भूभागसँग नभई मानिससँग तथा हतियारसँग नभई विकाससँग जोड़िएको उहाँले बताउनुभयो। शाहले सम्बोधनका क्रममा नागरिकको दैनिक जीवनसँग जोड़िएका समस्या र विश्वव्यापी व्यवस्थाबीचको अन्तर्विरोध प्रस्तुत गर्नुभयो। उहाँले किसानले समयमै मल नपाउने, सड़क बनाउने साधन उपलब्ध नहुने, खाना पकाउने ग्यास समेत नपाउने अवस्था रहेको सुनाउनुभयो। विश्वव्यापी आपूर्ति श्रृंखलामा नियन्त्रण बाहिरका कारणबाट गरीब मानिस थप प्रभावित भइरहेको उहाँले बताउनुभयो। यस क्रममा उहाँले विश्वमा राइफल र गोलीगट्टा भने निर्वाध सीमापार पुगिरहेको टिप्पणी गर्नुभयो। युद्धको लागि त्रुटिहीन आपूर्ति प्रणाली र खानाको लागि कमजोर आपूर्ति प्रणाली भएको संसार बनेको टिप्पणी प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा गर्नुभयो। उहाँले यस्तो समस्या नेपालमा मात्र सीमित नरहेको भन्दै दक्षिण एसियाका अन्य मुलुकको हालत पनि यस्तै रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र युद्धको असरबाट विकासशील तथा कमजोर मुलुक दोहोरो मारमा परेको बताउनुभयो। नेपाल जस्ता देशहरूका लागि जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानी सम्बोधनको लागि ऋणभन्दा अनुदानमा आधारित सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। जलवायु विपत्तिले गरीब मुलुकको पूर्वाधार नष्ट गर्दा त्यसको समाधान थप ऋण वा ससाना अनुदानले मात्र गर्न नसकिने धारणा उहाँले राख्नुभयो। जलवायु वित्तका लागि आवश्यक सहयोग लिन कमजोर तथा प्रभावित देशहरूले वर्षौंसम्म प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले मन्त्रालयहरूको संरचना र कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ। मन्त्री परिषदको गत भदौ 30 गतेको बैठकले कार्य सम्पादन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार असोज 8 गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ कार्य विभाजन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले यसअघि रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट यातायातको पाटो अलग बनाएको छ। अब यातायात सम्बन्धी विषय उद्योग र पर्यटनसँग जोड़िएको छ। नयाँ व्यवस्था अनुसार मन्त्रालयको नाम उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय राखिएको छ। यो निर्णयसँगै जिल्ला स्थित यातायात व्यवस्था कार्यालयहरू अब नयाँ मन्त्रालय मातहत रहने भएका छन्। पुनरावलोकन गरिएको संरचना अनुसार नयाँ बनेको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई कुल 41 कार्य जिम्मेवारी सुम्पिएको छ। अब सवारी साधन दर्ता नवीकरण र सवारी चालक अनुमति पत्र लाइसेन्स जारी तथा नवीकरणको काम यसै मन्त्रालयले हेर्नेछ। यसै गरी सार्वजनिक यातायातको रूट अनुमति, गुणस्तर मापदण्ड निर्धारण र भाड़ादर कायम गर्ने अधिकार पनि यसै मन्त्रालयलाई दिइएको छ। वातावरण मैत्री, अपाङ्गता मैत्री एवं लैंगिक मैत्री, यातायात प्रणालीको प्रवर्धन र सड़क सुरक्षाको काम पनि नयाँ मन्त्रालय मार्फत ल्याइएको छ। पर्यटनतर्फ भने पर्यटकीय होटल, रिजोर्ट, लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी र होमस्टेको दर्ता अनुमति, नवीकरण तथा नियमनको जिम्मेवारी तोकिएको छ। यसबाहेक साना, मझौला, घरेलु तथा लघु उद्योगको प्रवर्धन, बजार अनुगमन, उपभोक्ता हित संरक्षण, नापतौल र कालोबजारी नियन्त्रण जस्ता काम पनि यसै मन्त्रालयको परिधिभित्र राखिएको छ। यातायातको पाटो अलगिएपछि साबिकको भौतिक पूर्वाधार मन्त्रालयको नाम अब भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ। यो मन्त्रालयलाई 12 कार्य जिम्मेवारी तोकिएको छ। यस मन्त्रालयले अब मुख्य गरी प्रदेश लोकमार्गको निर्माण, स्तरोन्नति, मर्मत सम्भार र सड़क प्रविधि जस्ता काम गर्नेछ। यसै शहरी विकास, जनता आवास, झोलुङ्गे पुल तथा प्रदेश स्तरका सरकारी कार्यालयहरूको भवन निर्माण सम्बन्धी जिम्मेवारी यसै मन्त्रालयसँग रहनेछ। गण्डकी प्रदेश सरकार कार्य विभाजन नियमावली 2074 नियम 8 दिएको अधिकार प्रयोग गरी अनुसूची 1 र अनुसूची 2 हेरफेर गरिएको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित कुल 9 मन्त्रालयहरू कायम रहेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई 72 कार्य जिम्मेवारी तोकिएको छ। यसै गरी आर्थिक मामिला मन्त्रालयलाई 22, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयलाई 13 र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई 34 कार्य जिम्मेवारी सुम्पिएको छ। वन तथा वातावरण मन्त्रालयलाई 30, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई 38 र स्वास्थ्य मन्त्रालयलाई 21 कार्य जिम्मेवारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव छविलाल रिजालको आदेशमा राजपत्रको सूचना सार्वजनिक भएको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजले गण्डकी प्रदेशको यातायात कार्यालयमा प्रमित भेचुवा रहेको दावी गर्नुभएको छ। यातायात क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि व्यवसायी र सरकारी निकाय दुवैले सुधार गर्नुपर्ने उहाँले बताउनुभयो। शुक्रबार पोखरामा एवन ग्रेटर नेपाल यातायात प्रणालीको 4 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिटौलाले एक अर्कालाई मात्र दोष दिएर यातायात क्षेत्रका समस्या समाधान नहुने बताउनुभयो। यातायात व्यवसाय स्वयं पनि सुध्रिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। महासंघले पहल गरेर सट्टा भर्नाको व्यवस्था ल्याएको भए पनि त्यसलाई 20 विषयसँग जोडेर खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने प्रवृत्ति यातायात व्यवसायभित्रै रहेको उहाँले आरोप लगाउनुभयो। काठमाडौँमा ट्याक्सीको नम्बर 18 लाखसम्म पुगेको र पोखरामा पनि 10 लाख भन्दा बढ़ी पुगेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था स्वाभाविक नभएको बताउनुभयो। सवारीको नम्बर किनबेच गर्ने बिचौलिया र दलालको कारण समस्या बढ़ेको उहाँको भनाइ थियो। उहाँले यातायात क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्ने बताउनुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार साईले व्यवसायी संस्थाबीच एकीकरण तत्काल सम्भव देखिन नसकेको बताउनुभयो। सबैलाई नेतृत्व र पदको चाहना भएकाले संस्था एकीकरणमा समस्या देखिएको उहाँको भनाइ थियो। अर्का वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेलले यातायात क्षेत्रमा नीतिगत अस्पष्टताको कारण समस्या उत्पन्न भएको बताउनुभयो। सरकारलाई नीतिगत सुधारको लागि महासंघले निरन्तर झकझकाइरहेको भन्दै उहाँले त्यसको परिणामको पर्खाइमा रहेको बताउनुभयो। एवन ग्रेटर नेपाल यातायात प्रालीका अध्यक्ष अर्जुन पौडेलले व्यवसायीको हकितको लागि संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो। संस्थामा 450 भन्दा बढ़ी शेयर सदस्य रहेको जानकारी दिँदै उहाँले संस्थालाई वर्तमान अवस्थामा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने कामलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो। कार्यक्रममा महासंघका उपमहासचिव भानुभक्त बराल, ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारी, विधान मसौदा सदस्य सचिव योगेन्द्र बहादुर केसी, गण्डकी संयोजक महेश बहादुर थापा गणेश, नेपाल लोकतान्त्रिक यातायात व्यवसाय संगठन गण्डकी प्रदेश सदस्य बलराम सापकोटा, नेपाल यातायात मजदूर संघ गण्डकीका किरण बाबु पन्त लगायतले धारणा राख्नु भएको थियो। वक्ताहरूले सवारी साधनको चाप आवश्यकता भन्दा बढ़ी रहेको भन्दै ट्याक्सी व्यवसायीका विभिन्न संघ संस्था बीच एकीकरण आवश्यक रहेको बताउनुभयो। वर्ग मिल्ने संस्थालाई एकताबद्ध गर्न महासंघले भूमिका खेल्नुपर्ने उहाँहरूको भनाइ थियो। साधारण सभाका क्रममा 195 चालकबाट गोला प्रथा गरी वर्षभरि दुर्घटना नगराउने 15 चालकलाई सम्मान गरिएको थियो। यसैगरी व्यवसायका कक्षा 12 उत्तीर्ण छोराछोरी, असल चालक तथा लामो समयदेखि सवारी सञ्चालन गर्दै आएका चालकलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। एवन ग्रेटर नेपाल यातायात प्रणालीले पेशागत सुरक्षालाई प्राथमिकता दिँदै यात्रुलाई सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोकर्ण केसीले गर्नुभएको थियो। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सकिएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चलेको सो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। समापनको अवसरमा प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू थप प्रभावकारी, व्यवस्थित र थप परिणाममुखी बनाउन समीक्षा सहयोगी भएको उल्लेख गर्नुभयो। देखिएका कमी कमजोरी सुधारेर थप परिमार्जन र परिष्कारमूलक कार्यमा अगाडि बढ़न आग्रह गर्नुभयो। आफू निर्वाचित भएदेखि नै सरकारी एवं गैर सरकारी संस्थासहित सामाजिक संस्थाहरूको समेत पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमा जोड़ दिँदै आएको स्मरण गर्दै नियामक निकाय स्थानीय तहहरू समेत थप क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्र विकास र समृद्धिको यात्रा गैर सरकारी संस्थाहरूको उपस्थिति र सहकार्य बिना सम्भव नहुने उल्लेख गर्नुभयो। कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नागरिक समाजका अगुवा राम बहादुर पौडेल, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरूङ सहितले गैर सरकारी संस्थाको कार्य र भावी भूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो। शुक्रबार असहाय बाल उपकार संघ, आईएनएफ नेपाल, हरियो खर्क अस्पताल, लिबर्ड, रेनबो चिल्ड्रेन होम, कर्मा फ्लाइट, गोनेसा, नेपाल हाउस कास्की, समन्वय नेपाल बालगृह, सृजना विकास केन्द्र, शिविर नेपाल सहितले समीक्षा प्रस्तुत गरेका थिए। त्यसैगरी बिहिबारको समीक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समूह, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, दयाको सेवा नेपाल, साना हातहरू नेपाल, मानवाधिकारका लागि महिला एकल महिला समूह कास्की, बाल हितकारी परियोजना, थ्री एन्जल्स नेपाल, बहिनी एडुकेयर फाउण्डेशन, कोपिला चिल्ड्रेन होम, महिला सशक्तिकरण समाज, एसयूएस बहिनी सहित 15 संस्थाले आफ्नो संस्थाको सञ्चालित कार्यक्रमको विवरणसहित समीक्षा प्रस्तुत गरेको सूचना अधिकारी लक्ष्य शर्माले जानकारी दिनुभएको छ। जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो। इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएशन एघा पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ। संस्थाको 12 अधिवेशन तथा 30 साधारण सभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो। एघाको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ। संस्थाको उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमलसेना तथा कोषाध्यक्षमा सुशील ढकाल सर्वसम्मत हुनुभएको छ। सदस्यहरूमा नारायण प्रसाद पाण्डे, प्रमिला थापा, उपनाथ भट्टराई, रामहरि भट्ट र जगत नारायण श्रेष्ठ रहनु भएको छ। कास्की लोकदरी व्यवसाय समितिको प्रथम अधिवेशन आज पोखरामा सम्पन्न भएको छ। अधिवेशनले समितिको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ। अधिवेशनबाट आँधी खोला दोहोरी साँझका संचालक मीन प्रसाद गुरूङ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै यवान गाउँ शहर दोहोरी साँझका संचालक नौजम गुरूङ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। समितिको सचिवमा हाम्रो फेवारोधी क्लब का संचालक कृष्ण सुवेदी र कोषाध्यक्षमा रिदम दोहोरी साँझकी संचालक करिश्मा बराल निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा विश्वनी दोहोरी साँझका संचालक चन्द्र दर्नाल, कान्छी दोहोरी साँझकी सुभद्रा श्रेष्ठ तथा ससुराली दोहोरी साँझका संचालक टंक पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्य समितिले कास्कीमा संचालित लोकदोहोरी व्यवसायको व्यवस्थित विकास, व्यवसायका साझा समस्या समाधान तथा लोक संस्कृति र नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्धनमा पहल गर्ने अपेक्षा गरिएको छ। यसअगाडि अधिवेशनको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्र होम गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञानिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856026579, 9856026579।
4: सचेतना सूचना, यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौ, सुरक्षित रहौ। रेडियो अन्नपूर्ण 93.4 MHz।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
7: फिस्टल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आइवियर केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061450424, 98084546525।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेक साइडमा असोज 11 गते मिनी सड़क महोत्सव हुने भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन देवान पोखराले विश्वभर मनाइने 47 औं विश्व पर्यटन दिवसको अवसरमा मिनी सड़क महोत्सव आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देवान पोखराका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभएको छ। पर्यटनलाई पुनः परिकल्पना गर्न डिजिटल एजेण्डा र कृत्रिम बुद्धिमत्ता भन्ने विश्वव्यापी मूलनाराका साथ यो महोत्सव मनाउन लागि हो। अविरल वर्षा र विषम परिस्थितिका बीच पोखराका पर्यटन व्यवसायहरू पर्यटकको स्वागतको लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको उहाँले बताउनुभएको छ। पर्यटनको मुख्य सिजन प्रारम्भ हुने समयसँगै आयोजना हुने यस कार्यक्रम मार्फत पोखराको पर्यटन व्यवसाय आतिथ्य कला संस्कृति र परिकारलाई एकै ठाउँमा प्रस्तुत गरिने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताउनुभएको छ। पोखराको अम्बोटमा सांस्कृतिक नृत्य तथा लाइभ ब्याण्ड प्रस्तुति गरिनेछ भने सेन्टर गन्धर्व गायन हुने उहाँले बताउनुभयो। महोत्सव अवधिभर सड़क क्षेत्रमा स्वदेशी तथा विदेशी खानाका विभिन्न परिकारको प्रदर्शन तथा प्रवर्धन गरिनेछ। यसबाट स्थानीय कला संस्कृति र परिकारलाई पर्यटक समक्ष प्रस्तुत गर्ने उद्देश्य रहेको उहाँले बताउनुभएको छ। पोखरामा 10 औं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महिला पर्यटन व्यवसाय मंचको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा महोत्सव हुन लागेको हो। टीका जमारा र चंगा चेट पोखरामा पर्यटकसँग 10 औं भेट भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कार्तिक 8 गते कोजागर पूर्णिमाको दिन हुनेछ। पोखरा लेकसाइड स्थित बाराई घाट मैदानमा हुने महोत्सवमा सांस्कृतिक विविधता स्थानीय जीवनशैली मौलिक खाना कला परम्परागत पिङ लगायतका कार्यक्रमको आयोजना हुने आज आयोजित कार्यक्रममा महिला पर्यटन व्यवसाय मंचकी अध्यक्ष ममता नेउपानेले जानकारी दिनुभएको छ। उहाँले दशैंको टीका र जमरा विदेशी पर्यटकलाई लगाएर नेपाली परम्पराबारे जानकारी दिने बताउनुभएको छ। दशैं पर्वलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउने उहाँको भनाइ छ। महोत्सव सम्पन्न गर्न महिला पर्यटन व्यवसाय मंचकी निवर्तमान अध्यक्ष उमा भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। कोजागत पूर्णिमाको दिन बिहान 10:30 बजेदेखि खरे चोकीदेखि बाराईघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्धन झाँकीसहित र्याली आयोजना गर्ने संयोजक भण्डारीले बताउनुभएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानले असोज 10 गते आयोजना गर्न लागेको गन्धर्व गुञ्जन कार्यक्रम स्थगित भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको कारण भारी वर्षा हुन सक्ने तथा बाढ़ी पहिरोको जोखिम उच्च रहेको पूर्वानुमान गरेपछि कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले जानकारी दिनुभएको छ। स्थगित कार्यक्रम अब असोज 25 गते घटस्थापनाका दिन आयोजना गरिनेछ। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी रहेका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिए अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। फिलिपिन्स विश्व जोखिम सूचकाङ्क 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकाङ्कले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेसिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेका थिए। नेपाल भने 25.37 अंकसहित 146 औं स्थानमा छ। गाँजा र इत्यादिबीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वको कारण गाँजाको कृषि क्षेत्र लगभग धराशयी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाँजाको कुल कृषि योग्य जमीनमध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनको लागि सुरक्षित र पहुँच योग्य रहेको छ। युद्ध अघि गाँजाको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब 10% रहेको थियो। अब खेल प्रसंग।
जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर दुई बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले नट आउट 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्लाह अमदजाई र अरब गुलले एक एक विकेट लिए। यसैगरी टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले विश्वभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाउनुभयो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिनुभएको थियो। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँग नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेका छन्। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। अविरल वर्षाको कारण सड़कमा पहिरो र कटान, नारायणगढ़ मुगलिन र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। संयुक्त राष्ट्र संघको 81 महासभालाई प्रधानमन्त्री बालेनको सम्बोधन। विश्वमा गोलीकट्ठाको बिग्रिगे हुँदा नेपालमा ग्यासकै कमी रहेको उल्लेख। असोज 11 गते विश्व पर्यटन दिवसको अवसरमा पोखरामा रेवानले मिनी सड़क महोत्सव गर्ने। आगामी कार्तिक 8 गते पोखरामा ओटेफको आयोजनामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने। एवान ग्रेटर नेपालको चौथो वार्षिक साधारण सभा पोखरामा सम्पन्न। यातायात कार्यालय गण्डकीमा प्रमिट बेचुवाहरू रहेको महासंघ अध्यक्ष सिटौलाको दावी। जीएसएस कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा सकियो। देखिएका कमी कमजोरी सुधारेर अगाडि बढ़न निर्देशन। अबका दुई दिन पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसम सुधार हुँदै जाने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा। इजरायलसँगको युद्धको कारण गाँजाको कृषि क्षेत्र धराशायी। र एसियाली खेलकुदमा अफगानिस्तानलाई 5 विकेटले हराउँदै नेपालको विजयी शुरूआत। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार। हवस् त, यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
0: वर्ज पेन्स
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी EEG, PTA,
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्।
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखे ढाका टोपी महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
12: आगा दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साथ फेर गर्दा तौल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन 5308-15
16: 5308-15
17: मोबाइल नम्बर 98-62-8-71 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
18: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
19: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
20: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यस्कृत सम्बन्धलाई मान्यता देऊ।
19: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
20: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
19: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
20: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
19: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
20: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
19: नेपाल आदिवासी जनजाति महासंघ।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग।
1: शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
21: हेलो,
22: हजुर नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
23: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
25: रंग बहार रंग बहार
26: वर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
25: वर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
26: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
25: वर्जर पेन्ट

लड़की लड़की ओ लड़की।

चाल ढाल है और क्या रंग रूप है, क्या चाल ढाल है ये।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।